0: प्रभावित पाँच जिल्लामा 15 स्थानीय तहमा अति आवश्यक सेवा सञ्चालनका लागि 6,75,00,000 रूपियाँ निकास भइसकेको समेत जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा बाढ़ीको बाहाव बढ़ेको सूचना प्राप्त भएपछि यति बेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवालाई उद्धृत गर्दै प्राधिकरणले आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव तीव्र रूपमा बढ़ेको आवाज सुनिएको जानकारी दिएको छ। नदीमा आकस्मिक रूपमा बाढ़ीको पानीको बहाव र सतह बढ़न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले रसुवा, नुवाकोट हुँदै धादिङसम्मको नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सुरक्षित रहन र विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। यस घटना सम्बन्धी थप विवरण तथा जानकारी प्राप्त हुन साथ क्रमशः अध्यावधिक अपडेट गराइने प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलले भित्र फँसेका नागरिकहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको सरकारले जनाएको छ। अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीचमा पनि प्रभावित क्षेत्रमा नेपाली सेना सहित उद्धार टोली रातभर खटिएर खोज र उद्धारको लागि अथक प्रयास गरिरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस भित्र शहीद स्थलगत समन्वयमा रहेका छन्। नेपाली सेनाको अनुसार सुरुङको प्रवेशद्वारमा थुनिएको बाढ़ी लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा भइरहेको छ। एक्सकाभेटर लगायतका विभिन्न उपकरण र औजार प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम पनि भइरहेको छ। आयोजनाको सुरुङभित्र ठूलो संख्यामा इन्जिनियर र मजदूरहरू पनि फँसेको अनुमान गरिएको छ। अप्ठ्यारो भूबनोटमा रहेको सुरुङमा फँसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारकर्मीहरू पनि हिजो नेपालमा आएर पनि उनीहरू समेत खटिएका छन्। उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज र उद्धार कार्यलाई तीव्र बनाएको छ भने यति बेला त्यस क्षेत्रमा लेदो नाप्दाखेरि तीन चार फीट भन्दा धेरै अग्लो र बाक्लो रूपमा लेदो जमेको समेत भेटिएको छ। बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ। तत्काल राहत र उद्धार र कार्यलाई सञ्चालनका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनलाई सहयोग रकम उपलब्ध गराउने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले तत्काल उद्धार र राहत कार्यलाई सञ्चालन गर्न रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद व्यवस्थापन कोषमा 2 करोड़, धादिङ र चितवन जिल्लालाई 50-50 लाख गरी 3 करोड़ उपलब्ध गराइने जानकारी गराएको छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा गम्भीर विपदको अवस्था उत्पन्न भएको भन्दै बाढ़ी प्रभावित क्षेत्रमा पनि राहत उद्धार कार्य वैकल्पिक यातायात व्यवस्थापनमा बागमती प्रदेश सरकार सक्रिय भएको समेत बताएको छ। सोही दिन बागमती प्रदेश विपद व्यवस्थापन प्राधिकरण कार्यकारी समितिका आकस्मिक बैठक बसेसँगै विपदबाट प्रभावित नागरिकको जनजीवन रक्षा, खोजी र उद्धार, राहत उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकारले तत्कालै परिचालित समेत गरिएको थियो। प्रदेश सरकारले बाढ़ीमा पनि मृत्यु भएका प्रति व्यक्तिहरूको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रति मृतकको 25,000 दरले राहत समेत उपलब्ध गराउने भएको छ र मन्त्री केसीले शनिबार 1 विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा पनि उद्धार, राहत र स्वास्थ्य सेवाका लागि टोली परिचालन गरिएको पनि बताएका छन्। नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सञ्चालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज हुने जानकारी गराएको छ। टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी ती झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावरसम्म पुर्याएको थियो। कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका छन्। यसै गरी रसुवा जिल्लाकै तुम्चे बीटीएस पनि हिजैदेखि सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिक त्रिशुलीबाट साइटसम्म हेलिकप्टर मार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् र उक्त साइटबाट त्रिशुली थ्रीवी आयोजना स्थल आसपासमा भेत्रावती र कालिका स्थानका केही भागमा सेवा पुनः सञ्चालनमा आएको समेत बताएका छन्। भोटेकोशी नदीमा बाढ़ी आएको चार दिनपछि गोसाईकुण्ड गाउँपालिका दुई टिमोरेमा माटोमा पुरिएकी सात वर्षीय बालिकाको हिजो दिउँसो जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल 20 नम्बर गुलमा धुन्चेबाट खटिएको प्रहरी टोलीले हिलम्मे अवस्थामा रहेकी बालिका सिरंगा इमा इचाई मगरको उद्धार गरिएको हो। गम्भीर घाइते अवस्थामा भएकी भेटिएकी बालिकालाई हेलिकप्टर मार्फत रसुवा जिल्ला अस्पतालमा धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ। धुन्चे अस्पतालका वरिष्ठ सर्जन डाक्टर सुनिल कुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंजमा रिफर गरिएको पनि जानकारी दिनुभएको छ। घाइते बालिकाकी आमा अर्घखाँची स्थायी घर भइहाल ग्लोबल आईएमई बैंक टिमोरे शाखामा कार्यरत गीता उचाई मगर र बुबा लोकबहादुर उचाईलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि यसअघि काठमाडौँमा पठाएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरूङले जानकारी दिनुभएको छ। साझा खबरमा अब विदेशको खबर। कियव नजिकैको डिपोमा रातैभर रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएको छ। राजधानीको पश्चिम उपनगर नजिक रहेको उक्त डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको पाएको युक्रेनी अभियोजकहरूले समेत जानकारी गराएका छन्। खेल खबरमा राष्ट्रिय तथा ए डिभिजन खेल समेत खेलका खेलाड़ीहरूले भरिएको चिताङ। फुटबल क्लब काठमाण्डुलाई ट्राई ब्रेकरमा 4-3 गोलले पराजित गर्दै फिल्म स्पोर्टिङ क्लब 5-4 5-4 ताप्लेजुङ गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। फेदिङ स्पोर्टिङ क्लब 4 ताप्लेजुङ गोल्ड कपको सेमी फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय ट्राई ब्रेकरबाट लिएको थियो। ट्राई ब्रेकरमा चितलाङ 5 मध्ये 2 प्रहार गोलमा परिणत हुन सकेन भने फेदिङका 4 खेलाड़ीको प्रहारले जाली चुम्यो। चितलाङका तर्फबाट मेक्सो लिम्बु, चेतन थारू र किरण सुनवारका प्रहार गोलमा परिणत भएका थिए र दिपेश गुरूङको प्रहारलाई फिदिमको गोल रक्षक मिराक खजुमले गोल हुनबाट विफल तुल्याए भने चितलाङको गोल रक्षक पृष्ठको प्रहार बाहिरिएको थियो र आज हुने तेस्रो क्वार्टर फाइनलमा खेलमा समा एमा रहेका साधो बाटो फुटबल क्लबले हाल सलहेस युवा क्लब सिराहाको सामना गर्ने भएको छ र सलहेस तेस्रो संस्करणको ताप्लेजुङ गोल्ड कपको डिफेन्डिङ च्याम्पियन समेत बनेको छ। भदौ 19 गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद 7,02,083 रूपियाँ तथा उपविजेताले 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई बजाज ब्राण्डको नयाँ कम्पनीको एक थान मोटरसाइकल समेत उपहार प्रदान गरिने भएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवा बाढ़ीमा परि हालसम्म 675 जनाको मृत्यु, 2,485 जना सम्पर्कविहीन। नेपाली कांग्रेस इतर पक्षद्वारा 15 महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा। प्रधानमन्त्री राहत कोषमा 5,04,00,000,000 रूपियाँ जम्मा, 6,57,00,000 निकास। भोटेकोशीमा बाढ़ीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह। बाढ़ी पीड़ित 4 जिल्लालाई बागमती प्रदेश सरकारले 3,00,00,000 रूपियाँ दिने। किएव नजिकै डिपोमा रूसी आक्रमण हुँदा कम्तीमा 37 जनाको मृत्यु। र तापले जुम गोल्ड कप चितलाङ फुटबल क्लबलाई ट्राई ब्रेकरमा हराउँदै फिदिम स्पोर्टिङ क्लब सेमी फाइनलमा प्रवेश। साँझ खबर अहिलेलाई यति नै, अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। नमस्कार।
1: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सुशीला श्रेष्ठसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ।
0: आज 2083 साल भदौ 14 गते आइतबार, अगस्त 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, भाद्र कृष्ण पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी नदीमा पानीको बहाव बढ़्यो। रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अप्नाउनु पर्ने। रसुवा बाढ़ीका कारण मृत्यु हुनेको संख्या 695 भन्दा धेरै।
1: प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा धेरै रकम जम्मा। त्रिशुली ए आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा सन सुरक्षाकर्मी सक्रिय। परिचय नखुलेका सब व्यवस्थापनमा विज्ञहरू सक्रिय।
0: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। बाढ़ी प्रभावितका लागि युरोपियन युनियनले 20 लाख युरो सहयोग गर्ने।
1: युक्रेनको राजधानी किव नजिकै रूसी आक्रमणमा 37 जनाको मृत्यु। अमेरिका र इरानलाई पुनः वार्तामा बस्न राष्ट्रसंघको आग्रह। संवादबाट निकास खोज्न अपील।
0: र विनाशकारी बाढ़ीपछि नेपाललाई विश्व खेलकुद समुदायको सहानुभूति सन्देश। मंगोलियाका स्टार खेलाड़ी एनबीए भलिबलमा अन्नपूर्णबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी नदीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अप्नाउनको लागि दिएको निर्देशनको प्रसंग।
1: भोटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर प्राप्त भएपछि नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको आवाज सुनिएको छ। करिब बिहान 4:30 बजे खोलामा ठूलो आवाजसहित बाढ़ी आएको सूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सीआईएनसँग बताउनुभयो।
3: सावधानी त सर, अहिलेसम्म यहाँ आवाज आइरहेको छ ठुलै, भनेपछि त निकै लामो समयसम्म भइसक्यो। करिब करिब 1 घण्टा 1.5 घण्टै हुन लागिसक्यो। यो हामीले तल्लो पदमा चाहिँ त्यहाँ चिरेसाहरूलाई नुवाकोटमा धादिङमा तल सबैतिर खबर भइसकेको छ। चितवन नलकाची होइन, हजुर, कतिखेर कतिसम्म आउँछ त्यो दिन टुङ्गो भएन, तर आवाज चाहिँ अहिले पनि त्यतिकै छ।
1: प्राप्त सूचनाका आधारमा रसुवा नुवाकोट धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय वासिन्दालाई नदी किनार तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। यता बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नदीमा ठूलो आवाज सुनिए पनि भोटेकोशीमा बनेको ताल भने फुटेको छैन। प्राप्त तस्विरहरूको विश्लेषण गर्दा बाढ़ी आएको पुष्टि भए पनि ठूलो बाढ़ी भने नआएको उहाँले सीआईएनसँग बताउनुभयो।
4: बाढ़ी बढ़ेको चाहिँ कन्फर्म हो, तर ताल फुटेको होइन, कत्रो बाढ़ी कन्फर्म छैन। ठूलो बाढ़ी हो जस्तो देखिएन हामीलाई तस्विर प्राप्त भएको छ माथि रसुवाबाट। त्यो हेर्दाखेरि सामान्य बढ़ेको जस्तो मात्रै देखिन्छ, त्यस्तो ठूलो छैन। र अब थप पुस्ताइको लागि चाहिँ नुवाकोटमा अब उज्यालो पनि भएको छ, अब अलिकति टाढाबाट पनि नदी देख्न सकिन्छ। थप तस्विरहरू प्राप्त गर्छौँ र सो अनुसार चाहिँ होइन अगाडि बढ्छौँ। तर अब यो रातिको समयमा आवाज मात्रै ठुलो सुनिएको भन्ने सूचना आयो। कहिलेकाहीँ रातिको समयमा रिफ्र्याक्सनहरू हुन्छ साउन्डमा, यसै पनि आवाज ठुलो सुनिने हुन्छ। अब त्यो त्यसले कहिलेकाहीँ गलत सूचना पनि फैलिन सक्छ। त्यस हिसाबले हामीले अब अहिले धादिङसम्म चाहिँ सतर्क रहिराखौँ भनेका छौँ। फोटो हेर्दाखेरि त्यति ठुलो बाढी जस्तो देखिँदैन।
1: भोटेकोशीमा बाढ़ी आएको सूचनापछि नुवाकोट आसपासका नागरिकमा त्रास बढ़ेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढ़ीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले सीआईएनसँग बताएका छन्।
5: मेरो लक्ष्मी बुढा थियो कि, विद्युत चार हो, हामी तल घर हो। हामी चाहिँ अब 4 बजेतिर खबर गर्नुभयो, हाम्रो उहाँ सशस्त्रमा हुनुहुन्छ है तल, अनि खबर गर्नुभएको थियो, अनि बाहिर चाहिँ बसिरहेको उठेर हामी त कतिचोटि भाग्यौँ भाग्यौँ। हिजो अस्ति पनि राति, हिजो पनि त्यस्तै हल्ला थियो राति, बच्चाहरू लिएर पनि माथि माथि गयौँ। अब आज पनि अब के थाहा, अब उहाँसम्म ढुङ्गेसम्म आएको छ होइन, अब आफू त सुरक्षितै हुनु पर्यो जे भयो नि।
6: मेरो सुरक्षित चाहिँ विद्युत चार तपाईँ हल्ला भयो त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ। अहिलेको समय अब हेर्दाखेरि आधा घन्टा जति, लगभग आधा घन्टा पुग्न पुग त्यस्तै भयो,
7: बजेको हिसाबले साढे चार।
6: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गयो, अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निक्लेका छन्। अब अलिकति त्रासै छ यतातिर बस्न पनि, अब माइकिङ पनि अब गरिरहेछ, अब हिजो अस्तिदेखि पनि अब गरिरहेको पनि हो, अब मोबाइलमा मेसेज पनि आइरहेछ। अनि त्यहाँबाट लगभग 4:30 बजेतिर चाहिँ अनि यसो बाहिर हो हल्ला सुन्यो, अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निक्लेको है, अब जाउँ यो खोलाको पनि अब भर हुँदैन, अब मान्छेहरू अब सबैजना तर्सिँदै छन्, कोही मन्देवीतिर गएको छन्, कोही त बाहिर निक्लेका छन्। त्यो छेउ हेरी त अब लगभग 4-5 नै होला नि अब मिटर।
1: बाढ़ीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढ़ीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
0: यसैबीच भोटिकोशी बाढ़ीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालिन शाहले 9 वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 गते राति पौने 8 बजेसम्म 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढ़ी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
8: हिजोसम्मको त्यो 36 बेलुका 36 बजेसम्मको डेटालाई हेर्दाखेरि मानवीय क्षतिको तर्फ हेर्दा सब फेला परेको चाहिँ 675 जनाको सब फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 सब फेला परेको छ र अरूमा त्यसै गरी संख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अरियो भन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ खासै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइराखेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा का मानिस पनि हुनुहुन्छ, विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको संख्या चाहिँ 2498 चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
0: यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोशिश भइरहेको नेपाल सरकारले बताएको छ। को पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पछ्याउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पछ्याउनका लागि जेसीपी लगायतका भारी एक्सकाभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोशिश भइरहेको पनि सरकारले बताएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढीपछि परिचय नखुलेका शव व्यवस्थापनको तयारी
1: यसको डिएनए हामीले निकालेको हुन्छ, डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
2: बाढी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन, कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
0: बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवा इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजात रहेको प्राधिकरण जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि चुनौती देखिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
7: अब अभावै भएर खानैमा पाएको भन्ने त्यस्तो अवस्था त अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ होइन, तर अब सम्भव भएसम्म हामीले चाहिँ सबै ठाउँमा पुर्याएकै छौँ। तर चुनौती के भन्दा कतिपय अब ठाउँमा मानिसहरूलाई राहत एकचोटि पुर्याएपछि फेरि अब 3-4 दिन भइसक्यो, फेरि अन्य बजारतिरको एक्सेसमा भएको कारणले फेरि त्यही ठाउँमा दोहोऱ्याएर लानुपर्ने अवस्था पनि रहेको छ एउटा। अर्को चाहिँ अब मानिसहरू आफूसँग भएको जुन थियो त्यो खाद्यान्नहरू पनि सकिएको हुनसक्छ मार्केटको एक्सेस नभएको कारणले गर्दाखेरि, त्यसले गर्दा त्यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नै पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
2: यसैबीच युरोपियन युनियन ईयूले रसुवाबाट बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ईयूले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्। उक्त सहायता यस वर्षको शुरूआतमा नेपालमा विपद सम्बद्ध पूर्व तयारीका लागि विनियोजन गरिएको करिब 30 लाख युरो मानवीय सहायताको अतिरिक्त हो, विज्ञप्तिमा भनिएको छ। विपदपछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग शुरू गरेका थिए।
0: रसुवामा आएको बाढ़ीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली ए 3A, लाङटाङ र चिलिमे लगायत आयोजनामा सुरुङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मा मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरुङभित्र रहेकाहरूको उद्धार भने शुरू हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरुङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्वी एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ, तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छ।

0: उद्धारका लागि दुईवटा एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ। तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता चिल्का एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिल्का एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन उता चिल्का एक्सेस टनेल
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
2: साझा खबरमा अब पत्र पत्रिकाका खबर। बाढ़ीपछि स्वास्थ्य संकटको डर, सब मरेका, पशु चौपायबाट महामारी जन्य रोग फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ। त्रिशुली बेत्रावती विदुर क्षेत्रमा मरेका पशु चौपायको संख्या अत्यधिक रहेको छ। त्यस क्षेत्रमा कतिपय सब पुरिएको अनुमान गरिएको छ। महामारी जन्य रोग फैलेला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ त्यहाँ औषधि छर्कने र मरेका पशु चौपाय खोजेर व्यवस्थित गर्ने काम भइरहेको छ। तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। त्यसै गरी वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाय मरेका छन्, विस्तारै सड्ने र कुहिने अवस्था हुन थाल्छ, यसले सचेत हुनुपर्दछ र रोग फैलने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तदारूकता देखाउनुपर्ने देखिएको छ। त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास शीर्षकमा नयाँ पत्रिका दैनिकमा परशुराम काफ्ले खबर लेख्नु भएको छ। रसुवाका दुई जलविद्युत परियोजनाको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनिया सेनाका विज्ञ टोली रेकीमा रहेका छन्। भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत आयोजना तथा चिनिया टोलीले माथिल्लो त्रिशुली बी आयोजनाको सुरुङको बाहिरी रेकी गरेको छ। लाङटाङ र चिलिमेमा भारतीय नागरिक पनि कार्यरत रहेका छन्। यसैबीच कारोबार दैनिकमा सम्पर्क विहीन कम्तीमा पनि 2500 भन्दा बढ़ी शीर्षकमा खबर लेखिएको छ। सम्पर्क विहीनहरूको अवस्था कहिले पत्ता लाग्छ भनेर पीड़ित परिवारले पनि सरकारको ढोका ढकढकाउन थालेका छन्। राहत सामग्रीको रूपमा पुगेका खाद्यान्न पनि त्रिशुली वारी नै रह्यो भन्ने गुनासो त्रिशुली पारीका नागरिकहरूको रहेको छ। भोटेकोशी नदीमा गत भदौ 10 आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा विदेशी नागरिकको उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म विभिन्न देशका 261 जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 जना अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढ़ाइरहेका छन्। यसैबीच रसुवामा बाढ़ी जाँदा नेप्सेमा 61 अंक भन्दा बढ़ीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट। हालसम्म विभिन्न देशका 201

हालसम्म विभिन्न देशका 261 जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 जना अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढ़ाइरहेका छन्। यसैबीच रसुवामा बाढ़ी जाँदा नेप्सेमा 61 अंक भन्दा बढ़ीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट

0.4 अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेको सीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2500

.4 अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेको सीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2500

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौं भने आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौँ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
2: भाइ। आज हामी भजन संग्रह 137 अध्यायको 1-4 पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
1: साँच्चै नै दाइ, तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
2: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
1: तपाईँले जति पनि यी कुराहरू बताउनुभयो, मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
2: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन्, हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौ। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
1: भनेपछि दाइ, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन्, होइन त?
2: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ कहिलेकाहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा, अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस्, यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 1-4 पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधिको इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाडी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकेल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानी बन्धुवाहरूको बारेमा अगमबाडी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाडी गर्दै। हामी उसबाट ती कैदी वा बन्धुवाहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौ। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको 2 पुस्तकहरू र इतिहासका 2 पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेम्या र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हा मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाईँ यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाईँ यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू यहाँ रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय 1 पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौ। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै त्यो स्थान हो जहाँ तिनीहरूलाई खेदो सतावट गरिए, तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे, बेबिलोनका नदीहरू। प्रश्न खडा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो, तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आज सबै बाइबल शिक्षकहरू यो कुरामा पूर्ण सहमत छन् कि यिनै मानिस हरूले टाइग्रिस र इफ्रातस नदीबाट ती नहरहरू खनेथे। ती नहरहरू जमीनमा सिंचाईको लागि खनिएको थियो। यिनै यहुदी इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ बेबिलोनका नदीहरूका किनारमा बसेर ओ यो गहिरो हतोत्सा उदासीको तस्वीर, खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए, ओ कस्तो तस्वीर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द, हर्ष, अद्भुत विश्वास, आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन्, शोक गरिरहेका छन्। भनिएको छ सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको, विलापको, शोकको भजन हो। ओ बाबिल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबिल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र, तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्धुवा वा कैदीको रूपमा बाबिलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइँदैछन्। अहिले तिनीहरू गृह विरह होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं। यहाँ तिनीहरू भन्छन्, त्यहाँ तिनीहरू किन छन्? तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुनी विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने, त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्से बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस्, किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाडी गरेका थिए। अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्धुवामा जाने थिए भनेर अगमबाडी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन्, मेरा आँखाहरू आँसुहरूले भरिएका थिए। यो सन्देशले मेरो हृदयलाई टुटाइदियो, तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्। विलाप एक अध्याय आठ पदमा भनिएको छ, यरुसलेमले घोर पाप गरियो, यसैले त्यसको हटाइएको छ। अमित्र, बाबिलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्? तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्। पद दुईमा भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुन्ड्यायौं। मित्र, तिनीहरूसँग गाउने कुनै मन छैन। तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलाप सो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुन्ड्याए। तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरुसलेममा र यरुसलेमको मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो बिनाहरू बहिषको रूपमा झुन्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले बहिषको रूपमा झुन्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो आफ्ना बिनाहरूलाई बहिषको रूखहरूमा झुन्ड्याएका छन्। मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग बिना छैन। मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाई सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनु भएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्। तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौ संकटपूर्ण अनुभव। तीन पदमा भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे। हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलीहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो, किनभने यरुसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरुसलेममा आउँथे, तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत, बढी बढाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कहीँ पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन् जब तिनले यसको सुनिन्। तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरुसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत ती सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो, लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरुसलेम विध्वंसमा ढुङ्गा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो। अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू, पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरुसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कहीँ पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू, यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौ। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलहरू भए कहाँ आए, ती बाबेल वासीहरूले तिनीहरूका बीडाहरू वंशको रूपमा झुण्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ, हामीले तिमीहरूको बारेमा सुनेका छौ, हामीले सोच्यौ कि तिमीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले ती बन्धुवामा हुने इसरायलहरूको कुरा सुनोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु। सुख सुख गर्दै आँखा भरि र गभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौं, गुमाएका छौं। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाऊ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ, इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा

हुनुपर्छ। परमेश्वरले हामीलाई गीत उद्धारको गीत दिनुभएको छ। मित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट्छ। आज धेरै क्रिस्चियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैनन्? किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपश्चतापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो

0: तपाईंको आँसु देखिरहनु भएको छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: 9702-97-97-97 9704209797
1: तपाईँ अहिले हेलो बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीसँग एउटा गति लगु किन्ने पैसा पनि थिएन जुन मेरो साथीहरूको अगाडि यस्तो जाग हो
1: घडी दिएर मेरो बेइज्जत गर्न खोजेको
0: सक्छौ भन्ने इज्जत गर
1: होइन।

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: Wait just a minute. We will return back.
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी।
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: Lumbuy FM 89.6 MHz.

Sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हिलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवामा 675 जनाको छ फेला, 2485 जना सम्पर्कविहीन। भोटे कोशीमा बाढ़ीको बहाव थप बढ़्यो। रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह। प्रधानमन्त्री राहत कोषमा 5,04,00,00,000 जम्मा 6,57,00,000 निकास। रसुवाको भोटे कोशीमा नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त सड़क ट्र्याक खोल्ने काम शुरू। बाढ़ी पीड़ित 4 जिल्लालाई बागमती प्रदेशले 3,00,00,000 दिने। किएव नजिकै डिपोमा रूसी आक्रमण, कम्तीमा पनि 37 जनाको ज्यान गयो। तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। भोटेकोशीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका रामेछाप घर भएका प्रहरी सहायक निरीक्षकको शव फेला परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछापको मन्थली नगरपालिका 4 सालु कविलासका प्रहरी सहायक निरीक्षक रामहरि खड्काको शव हिजो चितवनमा पहिचान भएको हो। उनी रसुवाको टिमोरीमा कार्यरत रहेका थिए। बुधबार भोटेकोशी नदीमा अचानक भीषण बाढ़ी आएपछि सम्पर्कविहीन भएको थियो। राष्ट्रिय खबर। रसुवामा आएको बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढ़ीमा परिहालसम्म 675 जनाको शव फेला परेको छ। प्राधिकरणको अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 जना, त्यसै गरी तनहुमा 35 र चितवनमा 246 जनाको शव फेला परेको हो। बाढ़ीपछि 2,485 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनामा कार्यरत 133 जना, मकवानपुरका 64 जना, सम्पर्कविहीन भएका विदेशी नागरिक 599 जना रहेको विवरणमा उल्लेख गरिएको छ भने विदेशी भ्रमणमा गएका नेपाली मध्ये 127 जना र लाङटोङ राष्ट्रिय निकुञ्ज का 3 जना पनि सम्पर्कविहीन भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धार कार्यलाई तीव्रता पारिएको छ। सुरक्षा निकायका विभिन्न परिचालन टोली खटिएको छ। नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गरी ठूलो संख्यामा सुरक्षाकर्मी पनि उद्धार कार्यमा खटिरहेका छन्। प्राधिकरणको अनुसार हेलिकप्टर मार्फत पनि उद्धार कार्य जारी छ। जलविद्युत आयोजनाबाट हिजो 219 जना र अन्य 58 जना गरी ठूलो संख्यामा प्रभावितको उद्धारका लागि उद्धार गरिएको छ। विदेशी नागरिकका लागि पनि हेलिकप्टर परिचालन गरिएको छ। सरकारले बाढ़ी प्रभावित जिल्लामा नगद राहत उपलब्ध गराउनका साथै खाद्यान्न तथा गैर खाद्यान्न सामग्री पनि प्रदान गरिरहेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सर्जिकल मेडिकल टोली सहित स्वास्थ्यकर्मी पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा बढ़ी रकम जम्मा भएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीपछि फँसेको उद्धार कार्यमा राहतका लागि प्रधानमन्त्री दैवीय प्रकोप उद्धार राहत कोषमा 5,04,46,81,369 रूपियाँ जम्मा भएको छ। उक्त रकम 9 वाणिज्य बैंकहरूको खातामा जम्मा भएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ र हिमालय र लक्ष्मी बैंकबाट थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित 5 जिल्लाका लागि 15 स्थानीय तहमा अति आवश्यक सेवा सञ्चालनका लागि 6,75,00,000 रूपियाँ निकास भइसकेको पनि जनाएको छ। भोटेकोशी नदीमा फेरि बिहानदेखि नै बाढ़ी केही बढ़ेपछि सरकारवालाहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ। यही भदौ 10 गते तिब्बतबाट आएको बाढ़ीमा परेकाहरूको खोज र उद्धार कार्यमा चलिरहेको बेला पुनः बाढ़ी बढ़ेपछि सरकारवालाहरूले सतर्कता रहन अनुरोध गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनिएको छ कि रसुवाको भोटेकोशी नदीमा बाढ़ीको बाहव थप बढ़ेको सूचना प्राप्त भएकाले
रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका विभिन्न प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सतर्कता अपनाउनका लागि अनुरोध गरिएको हो। बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार पछिल्लो समय धादिङ स्थित त्रिशुली नदीमा जलसतह खतराको तहभन्दा 3 मिटर अग्लो बढ़ेको छ भने जलसतहको पार भने गरिसकेको छ। रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेको हो। साथै गण्डकी प्रदेशका विभिन्न जलधार क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ र यति बेला सुनकोशी नदी, खुरकोट, सिन्धुली जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त भएको सड़क, राजमार्ग र पुलहरूमा पुग्नका लागि सरकारले तुरन्तै ट्र्याक खोल्ने काम शुरू गरिएको छ। बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क र यातायात सञ्चालनमा पुनः जोड्न चलाएको यो एउटा महत्वपूर्ण कदम पनि हो। सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, ट्र्याक, राजमार्ग र पुलसम्म पुग्न अहिलेसम्म प्रभावित क्षेत्रहरूमा ट्र्याक खोल्ने काम गरिएको जानकारी गराएको छ र त्यहाँ ट्र्याक खोल्नका लागि नयाँ काम शुरू भएसँगै अवरूद्ध भएको सड़कहरू, राजमार्गहरूमा फेरि यातायात सञ्चालन गर्न मदत पुग्ने बताएको हो। यो काम शुरू गरिएको छ कि त्यहाँ केन्द्रबिन्दुमा राखेर काम अगाडि बढ़ाएको छ। त्यसैले दोस्रो चरणमा रिकभरी अन्तर्गत भएको बाटोलाई अलि राम्रो बनाउने हो या हो र तेस्रो चरणमा रिकन्डिसन अन्तर्गत पहिलो भन्दा अझ राम्रो बलियो तथा टिकाउ हुने गरी पुननिर्माण गरिने समेत बताएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। कियव नजिकैको डिपोमा रातैभरि रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरको कम्तीमा 37 जनाको मृत्यु भएको अधिकारीहरूले बताएको छ। राजधानी पश्चिमी उपनगर नजिक रहेको उक्त डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको पाएको युक्रेनी अभियोजकहरूले जानकारी गराएका छन्। खेलम्बु खबरमा अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपविजेता जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिँदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपालसम्म एमा परेको छ भने यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया रहेका छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, कतार र सिंगापुर रहेको छ भने समचरणमा नेपालले भोलि बहराइनसँग खेल्ने प्रतियोगिताको शुरूआत समेत गर्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। रसुवा बाढ़ीमा 675 जनाको मृत्यु, 2485 जना सम्पर्कविहीन। भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़्यो। रसुवा, नुवाकोट सहित प्रभावित जिल्लामा सतर्कता अपनाउन आग्रह। प्रधानमन्त्री राहत कोषमा 5 अर्ब 4 करोड़ जम्मा 6 करोड़ 57 लाख निकास। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त सड़क ट्र्याक खुल्ने काम शुरू। बाढ़ी सहित 4 जिल्लालाई बागमती प्रदेशले 3 करोड़ दिने। कियव नजिकै डिपोमा रूसी आक्रमण हुँदा 37 जनाको मृत्यु। र तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा हुँदै। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangasu Gurinagar Palika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangasu Gurinagar Palika 5, Sindhu Paso.
1: ओइनी के पारो ओइ मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849927
7: बा
8: हजुर बुहारी
7: ग्रिल मेसिन फर्निचर का मेसिन ट्याक्टर का पार्ट्सहरू चाहिए थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
8: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843940667 र 9818779008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
9: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज

0: यो ठेगा पनि सकाउनुहोस् नआउने भाइ घर जानुहोस्
1: हो।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
4: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवाद्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
5: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
6: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: बा,
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।
5: सोच्यो नि, राम्रोसँग बस्नु ल, म त भोलि बाहिर जाँदैछु।
6: ए, भोलि माघे नि मेला लाउँदैछ, रमाइलो गरेर जानु नि सुल्टीज्यू।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: कति ढिला गरेको भने आउनलाई
1: त्यहाँ जाम जाम भएर ढिलो भएको नि
0: कति नै उनीसँग चुप्प गरेर
1: कहाँ खानु चुप्प चुप्प त त्यहाँ तिनीहरू पो खाएर बसिरहेको छ नि
0: खुबै होला
1: कति राम्रो तिम्रो त छुदा पनि दाग लाग्छ जस्तो

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस

0: 6067 र 98188 977 908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: minute, just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
6: एलम्बु FM 89.6 MHz।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: तपाईँ अहिले हेलोम्बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बुढा बुढादेखि बुढी हरिबहादुरको जुत्ता परिवारले नै टेक्दिनुहोस् हलभित्र खुट्टा।

तिनीहरू यस्तो शिक्षा व्यवहारको कारणले यो समाजले तिनीहरूलाई तल्लो रातमा राखेको बुझिसैले, र तिनीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनन्।

0: देशको सबैभन्दा विकसित ठाउँ, त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: wait just a minute. We will return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ।
7: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा।
8: समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ।
7: सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार सेनसेविका दिदी।
12: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
12: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: This is your radio. This is LMFM 89.6 megahertz. 89.6 megahertz.
16: Sardar Bank, Sambandha, Sadai Bharilai.

0: Mackey.
1: Time check is 12 noon.
2: अहिले मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य मुख्य शीर्षकहरूबाट। भोटेकोशी बाढ़ीमा परिहालसम्म 734 जनाको मृत्यु, 2498 सम्पर्कविहीन। त्रिशुली नदीमा बाढ़ी, धादिङमा आज बिहान 4 घर बगायो। 50 टन राहत सामग्री सहित चिनिया वायुसेना 2 विमान काठमाडौँमा आइपुग्यो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त सड़क ट्र्याक खोल्ने काम शुरू। नेपाली बजारमा सुनको मूल्य तोलामा 9,500 रूपियाँले घट्यो। कियव नजिकै डिपोमा रूसी आक्रमण, 37 जनाको मृत्यु। र तेस्रो संस्करणको एससीसी प्रिमियर कप आजदेखि मलेसियामा हुँदै। लम्बु खबर अब विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज उद्धार तथा राहत कार्य जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 9:30 अपडेट सार्वजनिक गर्दै बाढ़ीबाट ठूलो मानवीय क्षति भएको जानकारी गराएको छ। प्राधिकरणको अनुसार विभिन्न जिल्लामा गरी आज बिहानसम्म 734 जनाको मृत्यु भएको छ भने सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी, पूर्व गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठूलो क्षति भएको हो। चितवनमा 259 जना, रसुवामा 12, नुवाकोटमा 52 जना, धादिङमा 50, गोरखामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 जना र तनहुँमा 36 जनाको शव फेला परेको छ। यी 2498 जना भने अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनामा कार्यरत, मकवानपुरतर्फ गएका तथा विदेशी पर्यटक र नेपाली नागरिक समेत बेपत्ता भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घाइते र बिरामीको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम समेत परिचालन गरिएको छ। प्राधिकरणको अनुसार हालसम्म 8,000 बढ़ीको उद्धार गरिसकेको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रबाट नागरिकहरूको सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ भने भोटेकोशी बाढ़ीबाट खोज र उद्धारको अभियान अझै पनि जारी छ। सरकारले रसुवामा 1 करोड़ रूपियाँ, नुवाकोटमा 1 करोड़ रूपियाँ र धादिङमा 10 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको छ। साथै 15 परिवारलाई 5,75,00,000 रूपियाँ राहत उपलब्ध गराएको पनि प्राधिकरणले जनाएको छ। त्रिशुली नदीमा आज बिहान बाढ़ी आउँदा धादिङको गोल्छी गाउँपालिका 4 सिरौदीका 4 घर बगाएको छ। प्रहरीको अनुसार बाढ़ीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घटनामा मानवीय क्षति भने नभएको बताएको छ। यसैबीच त्रिशुली नदीमा पानीको बहाव निरन्तर बढ़दै गएको र नदी तटीय क्षेत्रमा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ। नेपाल चीन सीमानामा गएको पहिरोपछि बनेको ताल 14 फुटबल मैदान जति फराकिलो रहेको चीनीय समाचार माध्यमले जनाएको छ। चीनीय सरकारी टेलिभिजन सीजीटीएनले यसो सूचना दिएको हो कि सीजीटीएनका अनुसार एनलिङ ग्रुपको अगस्त हिजो 29 गरेको अनुगमनमा यस्तो तथ्याङ्क देखाएको छ। पहिरोले थुनिएर बनेको तालको क्षेत्रफल करिब 1,00,000 वर्ग मिटर रहेको छ, जुन लगभग 14 मानक फुटबल मैदान बराबर हो। यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एनलिङ ग्रुपको तथ्याङ्कले उद्धृत गर्दै जीटीएनले जनाएको छ। र यसैबीच दोस्रो बाद तल ताल 2 पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब 5 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ। भदौ 10 गतेको भीषण बाढ़ीपछि चीनीय पक्षले थप जोखिमका बारेमा निरन्तर अध्ययन गर्दै अनुगमन समेत गरिरहेको छ। चीन सरकारले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान 7 बजे जनमुक्ति सेनाको वायुसेनाको 2 Y-20 ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। काठमाडौँ स्थित चिनिया राजदूतावासको अनुसार विमानस्थलतर्फ आपतकालीन राहत सामग्रीका साथै चारजना सिनियर सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरण सहित नेपालमा आइपुगेको छ। दूतावासको अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन महावीर पुन, नेपालका लागि सिनियर राजदूत चाङ माओङ मिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। सो अवसरमा उनीहरूले नेपालमा आइपुगेका सिनियर उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका छन्। चीनको छाङदु स्थित सुवाङलिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुईवटा विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँमा आइपुगेका हुन्। विमानस्थलमा कुल 50 टन तौल बराबरको 13,020 स्थान आपतकालीन राहत सामग्री ल्याएको छ। विपद प्रभावितका लागि ल्याएका सामग्रीहरूमा त्रिपाल, ब्ल्याङ्केट, लिप्स्टिङ ब्याग, ड्राई फूड, बिस्कुट र प्राथमिक उपचारका किटहरू रहेका छन्। नेपाल र चीनको सीमा क्षेत्र लगायतका देशका विभिन्न भागमा आएको विनाशकारी बाढ़ी र पहिरो पछिको प्रतिकारीमा सघाउन चीनले यो आपतकालीन राहत र विशेषज्ञ टोली पठाएको हो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त भएका सड़क, राजमार्ग र पुलहरूसम्म पुग्न मार्ग ट्र्याक खोल्ने काम शुरू गरिएको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क र यातायात सञ्जाल पुनः जोड्नका लागि चालिएको यो एउटा सरकारको महत्वपूर्ण कदम हो। सड़क विभागका प्रवक्ता इन्जिनियर शिवराज न्यौपानेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क ट्र्याक, सड़क मार्ग, राजमार्ग र पुलसम्म पुग्न अहिले प्रभावित क्षेत्रहरूमा ट्र्याक खोल्न शुरू गरिएको जानकारी दिनुभएको छ। नेपाली बजारमा आज सुनको मूल्यमा तोलामा 9,500 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रति तोला 3,09,000 रूपियाँ तोगिएको छ र अघिल्लो दिन 3,18,500 रूपियाँ थियो। बिहिबार 3,20,900 तथा बुधबार 3,22,100 रूपियाँमा सुनको कारोबार भएको थियो। चाँदी आज तोलामा 185 रूपियाँ घटेको छ। शुक्रबार 4,965 रूपियाँ रहेको चाँदीको भाव आज 4,780 रूपियाँमा कारोबार भएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। कियव नजिकैको डिपोमा रातभरि रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको मृत्यु भएको अधिकारीहरूले बताएको छ। राजधानी पश्चिम उपनगर नजिक रहेको उक्त डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको पाएको युक्रेनी अभियोजकहरूले जानकारी गराएका छन्। हेलम्बु खबरमा अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 वटा टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेपालसहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरेको छ, जसमा नेपाल समूह एमा परेको छ। यस समूहमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरबियासँग समावेश गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक रोपाउन एकपटक। भोटेकोशी बाढ़ीमा परिहालसम्म 734 जनाको मृत्यु, 2,498 सम्पर्कविहीन। त्रिशुली नदीमा आज बिहान धादिङमा बाढ़ी आउँदा 4 वटा घर बगायो। 50 टन राहत सामग्री सहित चीनिया वायुसेनाका 2 विमान काठमाडौँमा आइपुग्यो। रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोको कारण क्षतिग्रस्त सड़क ट्र्याक खोल्ने काम शुरू। नेपाली बजारमा एकै दिन तोलामा 9,500 रूपियाँले सुनको मूल्य घट्यो। कियव नजिकै डिपोमा रूसी आक्रमण, 37 जनाको मृत्यु। र तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।
1: बा
2: हजुर बुहारी
1: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
2: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
3: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843940667 र 9818779008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
4: New Arunico Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Familiar and joyful environment Customer satisfaction is our conjugate New Arunico Hotel and Restaurant Private Limited Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho Email Hotel Arunico @gmail.com Contact 011-620-326-960-982293 New Arunico Hotel and Restaurant Private Limited Chautara Shankar Subari Nagar Palika 5 Sindhupalcho
5: ओइनी के पार ओ मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
6: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
7: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
6: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
5: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
8: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
9: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
8: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
10: 9849927
11: एलम्बु एफएम 89.6 मेगाहर्ज
12: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन

0: छुट्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के हुन्छ त्यो पनि स्वर्ण अक्षरमा।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
2: डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
1: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
0: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
1: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर।
5: प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054।

0: आरोए मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913 27
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
7: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
6: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
8: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
6: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ समृद्धि
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
6: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: Wait, just a minute. We will return back. Return back.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 9841-43-7972 9512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचर का मेसिन ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो लिन पठाउनु भएको छ का जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843-40-667 र 9818-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
4: New Arunico Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Familiar and joyful environment Customer satisfaction is our conjugance New Arunico Hotel and Restaurant Private Limited Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho Email Hotel Arunico @gmail.com Contact 011-620-326-960-982293 New Arunico Hotel and Restaurant Private Limited Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho
5: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: wait just a minute. We will return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाई, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी, हो तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो।
10: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: In the mix.
11: Hi, this is Britney Spears.
12: It's what up, this is Jay-Z.
13: This is Jennifer Lopez.
10: The mix.
14: 89.6 FM.

0: Time check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। श्रोमा, हेलम्बु खबरका मुख्य शीर्षकहरू। रसुवा बाढ़ीका घाइते मध्ये 135 जना डिस्चार्ज। रसुवा बाढ़ीमा धादिङ गोर्खा जोड्ने झुलुङ्गे पुल बगाए, पृथ्वी राजमार्ग अवरुद्ध। आवश्यकतामा बसको टप दुर्घटना, 32 जना घाइते। एकै दिन टोलामा 9,500 घट्यो सुन। केरुङमा फनेको कृत्रिम तालको पानी निकास, पूर्ण रूपमा सुक्यो ताल। र नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मधेस खेल्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवामा आएको विनाशकारी आकस्मिक बाढ़ीका कारण प्रभावित भएका मध्ये हालसम्म 75 जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार 242 जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका अनुसार उपचार गराइरहेका मध्ये

सहकारी भवन र विद्यालयमा समेत क्षति पुर्याएको छ। यसअघि गत भदौ 10 गते आएको बाढ़ीमा उक्त पुल र आसपासका संरचना क्षति पुगेका थिएनन्। तर आज बिहान फुन आएको बाढ़ीले पुलसहित थप संरचनामा क्षति पुर्याएको छ। चीन सरकारले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान करिब 7 बजी चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वायु 20 ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्। काठमाडौँस्थित चिनिया दूतावास अनुसार विमान मार्फत आपतकालीन राहत सामग्रीका साथै 4 चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उक्त सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको काउसोती 16 डण्डमा बस र ट्रक ठोकिएर भएको दुर्घटनामा 32 घाइते भएका छन्। वीरगंजबाट बुटवलतर्फ जाने क्रममा खाना खानको लागि राजमार्गमा रोकिएको ना 8 ख 61 45 नम्बरको फलामको पाइप लोड भएको ट्रकको पछाडि काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको लु प्र 01001 ख 0386 नम्बरको बस ओभरटेक गर्ने क्रममा ठोकिँदा 2 दुर्घटना भएको प्रहरीले जनाएको छ। आज एकै दिन सुनको भाव तोलामा 9500 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रति तोला 3,09,000 रूपियाँ तोकेको छ। अघिल्लो दिन 3,18,500 रूपियाँ थियो। बिहिबार 3,20,900 तथा बुधबार 3,22,100 रूपियाँमा सुनको कारोबार भएको थियो। चाँदी आज तोलामा 185 रूपियाँले घटेको छ। 4,965 रूपियाँ रहेको चाँदीको भाव आज 4,780 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। पहिरोका कारण चीनको सिजाङ स्वायत्त क्षेत्रको जिरोङ काउन्ट्रीमा बनेको अवरोध ताल पूर्ण रूपमा खाली भएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार उक्त ताल प्राकृतिक रूपमा बगेर सकिएको हो। पानी निकास भएर ताल सामान्य अवस्थामा फर्किएको चीनको जलस्रोत मन्त्रालय चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ। तिब्बतको केरुङ जिल्लामा नेपालतर्फको छोछेन खोला र चीनतर्फको पुरेपु तासुङको नदीको संगम नजिक सो बाधयुक्त ताल बनेको थियो। बिहिबार बिहानसम्म तालमा करिब 20,00,000 घनमिटर पानी जम्मा भएको थियो। त्यति बेला तालमा पानी बाहिर समेत थालिसकेको थियो। जलस्रोत मन्त्रालयको जल वैज्ञानिक आपतकालीन अनुगमन टोलीका अनुसार प्राकृतिक रूपमा स्वत पानी बगेर तालमा थुप्रिएको जलभण्डार अहिले पूर्ण रूपमा रित्तिएको छ। अब खेलकुदको खबर। नेपाल भलिबल लिग एनबीएलको पहिलो खेलमा सगरमाथा स्मार्स मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आज लिगको खेल तालिका सार्वजनिक गरेको छ। यही भदौ 19 त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर हलमा हुने लीगको पहिलो खेल 2 हुनेछ। पहिलो दिन दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीको प्रतिस्पर्धा गर्नेछ। लीगमा कुल 17 खेल हुनेछ। लीग चरणको खेलहरू सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ। लीग चरणमा 15 खेल हुनेछ। लीग चरणको खेलहरू पछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्ले अफ खेल हुनेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू रसुवा बाढ़ीका घाइते मध्ये 135 डिस्चार्ज। रसुवा बाढ़ीमा धादिङ गोर्खा जोड्ने झुलुङ्गे पुल बगाए पृथ्वी राजमार्ग अवरूद्ध। दुर्घटना 32 घाइते। एकै दिन तोलामा 9,500 घट्यो सुन। केरुङमा बनेको कृत्रिम तालको पानी निकास पूर्ण रूपमा सुक्यो ताल। नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक पहिलो खेलमा सगरमाथा र मधेस खेल्ने। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र
राघव तामाङलाई धन्यवाद दिँदै

0: मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
4: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalchok. Email hotelarunico@gmail.com. Contact 011-620-326-960-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Chuk Gadi Nagar Palika 5, Sindhupalchok.
5: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
6: मित्र, छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849-29-13-27।
10: एलएमबी एफएम 89.6 मेगाहर्ज।

0: चिटिक्क परेर कहाँ जाला हो र
1: तल कहाँ भोलि बिहा बिहाको तयारी गर्नु पर्न र बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति चाँडै घर आउनुहुने दाएँ बाएँ होइन है
2: दाएँ बाएँ हुन्न त्यस्तो त
0: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यसो नभनु न लागोस् भनौँ न
0: लागोस् लागोस् लागोस्

0: तिमी
1: टाइम चेक इट्स 4 PM
2: अहिले अपराह्नको 4 बजेको छ।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर। यति बेला उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती अनि शहरको नाकन्दा जतासुकै यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट तरंगित हुँदै प्राविधिक मित्र राघव तामाङको साथमा म कार्यक्रम प्रस्तुत अन्जु यहाँहरूको माझमा उपस्थित भइसकेकी छु भने होइन। सो यो अपराह्नको समय अनि खाजा नास्ता लिनुभयो त तपाईँहरूले, लिनु भएको छैन भने लिनुहोला है। अनि तपाईँको ठाउँतिरको मौसमको अवस्था चाहिँ के छ? यति बेला चौतारातिरको चाहिँ भन्नुपर्दाखेरि घाम पानी भइरहेको छ है। घाम पनि लागिरहेको छ मसिनो, होइन अब भनौँ न घाम पनि लागिरहेको छ अनि पानी पनि मसिनो परिरहेको छ है यतातिरको चाहिँ। अनि होइन सो त्यसै गरी हामी साताको पहिलो बसाइ यानि कि आइतबारको बसाईमा हामी यहाँहरूको माझमा आइसकेका छौ। हरेक दिन यहाँहरूको माझमा आउने गर्दछौ। शनिबार बाहेकका दिनहरूमा चाहिँ तपाईँले हामीलाई सुन्दै आइराख्नु भइरहेको छ कार्यक्रम प्रतिभाको डबलीलाई। विशेष चाहिँ कार्यक्रम प्रतिभाको डबली तपाईँले सिन्धुपाल्चोक चौताराबाट हेलम्बा एफएम 89.6 मेगाहर्जबाट चाहिँ सुन्नुहुन्छ। सिन्धुपाल्चोक लगायत तपाईँले विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो मात्र एप्स, होइन सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँ जोडिएर विश्वभर रहेर एकैसाथ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी यति बेला तपाईँहरू घर घराइसी कामधन्दामा हुनुहुन्छ होला, मेलापातमा हुनुहुन्छ होला, अन्य विविध काम काजमा हुनुहुन्छ होला, होइन जहाँ जस्तो अवस्थामा रहनु भए पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्दै आफ्नो केयर गर्दै कामधन्दा गर्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई, होइन। अनि साथमा हेलम्बा एफएमलाई पनि माया गरेर चाहिँ सुनेर साथ दिनुहोला भनेर पनि भन्न चाहन्छु। त्यसै गरी कार्यक्रम प्रतिभाको डबली विशेष गरी तपाईँहरूकै प्रतिभा सुन्ने, होइन प्रतिभा तपाईँहरूले नै प्रतिभा राख्ने डबली भएको कारणले कार्यक्रम प्रतिभाको डबलीमा चाहिँ तपाईँले फोन गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। यहाँहरूका लागि हामीले नम्बर खुल्ला गरेका छौ 97 48 26 65 79 80। 97 48 26 65 79 80 चाहिँ यहाँहरूका लागि हामीले नम्बर खुल्ला गरेका छौ। सो माध्यम हुँदै व्यवसायमा तपाईँले आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ। 97 48 26 65 79 80 यहाँहरूका लागि नम्बर खुल्ला गरेका छौ। सो नम्बर हुँदै कार्यक्रममा आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, तानी लान्छु झुम्की जस्तो होला होला, सो गीतले भन्दै थियो। एकदमै मिठो गीत हामीले यहाँहरूको माझमा राख्यो। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। यति बेला आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार।

0: हजुर नमस्ते नमस्कार हजुर गुड आफ्टरनुन फेरि फेरि फेरि नाइन भन्नु ल होइन त हजुर एकदमै मिठो गीत गाउँदै कार्यक्रममा सहभागिता जनाउनु भएको छ हजुरको शुभ नाम सुन्निम हजुर दिपिकाजी बोल्दै हुनुहुन्छ सुनखानीबाट सञ्जनाजी बोल्दै हुनुहुन्छ है अनि यत्रो समयसम्म माया मारेर हजुर हराइदिनु हुने अनि के छ हालखबर सञ्जना आज भोलि दिनहरू कसरी बिताउँदै हुनुहुन्छ के गर्दै हुनुहुन्छ सुनाउनुहोस् न सुन्दिम
1: भोलि त खासै काम त त्यस्तै हो दिदी गाउँघरको काम हो ढोट काट्ने मकै भाँच्ने यस्तै काम चलिरहेछ भन्नुपर्छ है त
0: खाजा खानुभयो त हजुरले
1: मेरो खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ अनि दिदीहरूले
0: हजुर एकदमै हाम्रो पनि भयो भएर नै हजुरहरूको माझमा सहभागिता जनाएको भन्नुपर्छ सञ्जना अनि फेरि पनि साथीहरूलाई के सुनाउनुहुन्छ प्रतिभा हस् हामी गन्ती गर्छौ गन्ती पछि है त हजुर सुरु गर्नुहोस्

पैसाको तातेको राजन गयो खेर पैसाको तातेको

हजुर, सङ्गालेर राख्या भए तालो बन्थ्यो हेर, होइन त सञ्जना? ढिला आयो कडा आयो भने जस्तै भयो नि त नि। होइन त नि, यस्तो मिठो गाएर सुनाउनु भयो कि, कस्तो मिठो मेलोडी होइन हजुरले मेलोडी नछोडिकन गाएर सुनाउनु भयो, सुमधुर आवाजमा, स्मुथ है आवाजमा। ओहो, कस्तो आनन्द आयो, मिठो प्रतिभा राख्नुभयो, हजुरको आवाज यसै मिठो छ होइन। अनि यति मिठो आवाजमा गीत गाइदिनु हुँदा त कुरा नगरौँ, धेरै राम्रो छ, मिठो छ, सुदिङ आवाज छ है हजुरको। सो यति मिठो प्रतिभा सुनाउनु भयो, हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। आफ्नो आफ्नो गलालाई सधैँभरि यस्तै राख्नु होला, अझ मेहनत गर्नु होला, अवश्य स्थान पाइन्छ है त हजुर, धैर्य गर्नु होला है त। आमा अनि त्यति त भनिहाल्नु पर्ने, फेरि राम्रो थिएन भनेर, राम्रो नभएको भए त राम्रो छ भनेर भनिँदैन होला नि होइन। होइन, सो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद, फेरि पनि आउँदै गर्नु होला यस्तै मिठो आवाजको साथमा, मिठो प्रतिभा लिएर। आजको लागि भने हामी छोड्छौँ, ओके, बाय बाय। हजुर, यति बेला हुनुहुन्थ्यो साथी सञ्जना, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद भन्छु। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु, नमस्कार हजुर।

छोएनिरन कति चाँडो तिमीमा दिल बस्यो निरन

0: কিরাতি গেছে কো, কিরাতি গেছে কো, কিরাতি গেছে কো, কিরাতি গেছে কো। হ্যালো দিদি, আপনার নমস্কার।
1: नमस्ते नमस्कार हजुर, नमस्ते नमस्कार। तिमीलाई देखेर हिमाला हाँसेको होइन, सो तिम्रो रूप देखेर मुनालाई नाचेको होइन त? सो एकदमै मिठो गीत, राजु लामाको आवाजमा रहेको गीतलाई गुनगुनाउँदै कार्यक्रममा सहभागिता जनाउनु भयो, खुसी लाग्यो। अनि सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिकै छ भन्नुपर्छ। हजुर आरामै छु, सन्चै छु, कुशलै छु भन्नुपर्छ। अनि खाजा खानुभयो त? भर्खरै आउनुभयो है? अनि व्यापार कस्तो चल्दैछ? सुक्खा लागिरहेको छ है, अफ सिजन सिजन लाग्छ है, त धैर्य गर्नु होला। अनि फेरि पनि ट्राटी भए के सुनाउनुहुन्छ त? हामी गन्ती गर्छौ, गन्ती पछि है त ठिक्क, छोटो मिठो भन्नु होला है त। हस् ल, सुरु गर्नुहोस्।
0: नमस्कार, हेलम्बु एफएम 89.6 मेगा चौताराबाटै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको समाचारमा तपाईँलाई स्वागत छ। म अमृत तामाङ। सुरुमा मुख्य समाचारहरू। धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन। होटलको दान पेटिकामा संकलित 7 लाख रुपियाँ भटेपछि बाढी पीड़ितका लागि सहयोग। आजको मौसमविदका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी बाहेकको प्रभाव। नाइजरमा विद्रोही सैनिकमाथि दमन, दर्जनौ मारे, सयौं पक्राउ र नेपालको प्रिमियर कपमा परीक्षण। अब समाचार विस्तारमा। झफ्रा बाढीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेली ब्रिज राखेर सड़क सञ्चालन गर्न सक्ने अवस्था नरहेको विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिए। बाढीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। वीरेन्द्रनगर स्थित खड्का होटलको दान पेटिकामा संकलन भएको 7,08,618 रुपियाँ भोटपेशी बाढी पीड़ितको जात उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। होटलको असहाय तथा विपन्नलाई सहयोग गर्ने उद्देश्यले राखेको दान पेटिकामा पछिल्लो 3 वर्षमा ग्राहक तथा शुभेच्छुकले जम्मा गरेको रकम बाढीपछि देशमा ठूलो विपत्ति आएकाले पीड़ितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको होटल सञ्चालक खेमराज खड्काले बताए। असहायको सहयोगका लागि स्वर्गीय शिवराज खड्काले होटलमा दान पेटिका राखेका थिए। 3 वर्षको अवधिमा ग्राहकबाट संकलित रकम यसअघि विभिन्न समयमा असहाय तथा विपन्नलाई सहयोगमा प्रयोग हुँदै आएको होटेलले जनाएको छ। र अब एउटा मौसम सम्बन्धी समाचार। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायतका देशभरि पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रहे, बाँकी भागमा मौसम सोफादेखि आंशिक बदली रहनेछ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा र बाँकी भागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। र एउटा अन्तर्राष्ट्रिय समाचार, नाइजरको राजधानी नियानीमा युवा सैनिकहरूको एक समूहले गरेको विद्रोहको प्रयासलाई संस्थापन पक्षले असफल बनाएको छ। सरकारी टेलिभिजन र विश्लेषकहरूको अनुसार यस घटनामा दर्जनौ सैनिक मारेका छन्, त्यस्तै ठूलो संख्यामा सैनिक पक्राउ परेका छन्। नाइजरमा सन् 2023 कुपछि सैनिक सत्ता छ, त्यस बेला निर्वाचित सरकारले सशस्त्र हिंसा रोक्न नसकेको कारण देखाउँदै सेनाले सत्ता हातमा लिएको थियो। त्यसपछि पश्चिम देशहरूसँग सम्बन्ध तोडेर रुसतिर ढल्केको थियो, तर सैनिक सरकारले पनि हिंसा र सुरक्षा कर्मीको हत्या रोक्न असफल भएपछि सेनाभित्र विद्रोह भएको हो। सैनिकहरूले करिब 24 घण्टासम्म यो अशान्ति मताएका थिए। र एउटा खेल खबर, आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सङ्गतको अवस्थाबीच नेपाल एफसिसी पुरुष प्रिमियर कपमा उत्रिँदैछ। मलेसियामा आइतबार शुरू हुने 10 साक्षर सङ्कलित प्रतियोगिता विजेताले एक दिवसीय एसिया कपमा प्रवेश पाउनेछ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। नेपालका लागि प्रिमियर कपले 2 अर्थ बोक्नेछ। पहिलो यो प्रतियोगिता जितेर एसिया कपमा छनौट हुने र दोस्रो प्रिमियर कपबाट लय समात्दै कम्तीमा विश्वकप क्रिकेट लिग 2 सम्म त्यसले निरन्तरता दिने। प्रिमियर कप सकिएको 3 साताहरूपछि नेपालले ओमान र क्यानाडासँग लिग 2 अन्तिम श्रृङ्खला खेल्दैछ। यसबीच नेपालले जापानमा हुने एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नेछ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हिसाबमा लिग 2 स्पष्ट खाका आइसकेको छैन, तर 8 प्रतिस्पर्धी टोली मध्ये शीर्ष 6 भित्र पर्ने नेपाली टोलीको उद्देश्यमा देखिन्छ। नेपाल हाल 32 खेलपछि 11 जित र 19 हारसँगै 7 स्थानमा छ। त्यसले गर्दा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि टोलीले संघर्ष गरिरहेको छ। विदेशी भूमिमा नेपालले एक दिवसीय विश्वकप र मान्यताको आधार रहेको लिग 2 लगातार 8 हार भेटिसकेको छ। विदेशी भूमिमा खेलेको लिग 2 20 खेलमा नेपालले 14 खेलमा पराजय बिहोरिसकेको छ। मलेसियामा प्रिमियर कप आइतबार शुरू भए पनि नेपालले पहिलो खेल सोमबार बहराइन विरुद्ध बाङ्गीमा खेल्नेछ। लिग 2 पीडादायक प्रदर्शन नेपाली टोलीले प्रिमियर कपमा बोलाउन चाहन्छ। अपराह्न 4 बजेको समाचार सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य समाचारहरू फेरि। धादिङ देशी चोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन। होटलको दान पेटिकामा संकलित 7 लाख रुपियाँ पटिकृषि बाढी पीड़ितका लागि सहयोग। आजको मौसमविदका अनुसार कोशी प्रदेशको अधिकांश भागमा मनसुनी वायुको प्रभाव। नाइजरमा विद्रोही सैनिकमाथि दमन, दर्जनौ मारे सयौं पक्राउ र नेपालको प्रिमियर कपमा परीक्षण। हामी अर्को समाचारका साथ साँझ 6 बजे लिएर आउनेछ। अहिलेको लागि हामी प्राविधिक मित्र वरदान गुरुङलाई धन्यवाद दिँदै म अमृत तामाङ उजेल पर्छु।
1: हजुर, कार्यक्रममा फोन गरेर यस्तो मिठो तरिकाले आफ्नो प्रतिभा राख्नुभयो। सो विशेष त प्रतिभाको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद। होइन, सो राम्रो छ, होइन, राम्रो गर्दै हुनुहुन्छ, मेहनत गर्दै हुनुहुन्छ, प्रयास गर्दै हुनुहुन्छ, प्रयास जारी छ, राम्रो छ, राम्रो गर्दै जानुहोला है त हजुर। हस्, प्रतिभाको लागि हजुरलाई धन्यवाद भन्दै यो बसाइबाट हामी छुट्छौँ। ओके, बाइ बाइ। हजुर, यति बेला हुनुहुन्थ्यो बोर्सी बाबाट अमृत तामाङ। उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी पालो तपाईँहरूकै हो, आउन सक्नु नै छ। फोन लाइन एकदमै खुला छ यति बेला। लाइनमा साथी हुनुहुन्छ। नमस्ते, नमस्कार।
2: हेलो दिदी, नमस्ते, नमस्कार।
1: हजुर, नमस्ते, नमस्कार। हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि? हजुर, तीर्थनाजी के छ हाल खबर? सन्चै हुनुहुन्छ? लौ न, के भयो हजुर? हस्, स्वास्थ्य शीघ्र लाभको कामना है त हजुर। के गर्दै हुनुहुन्थ्यो?
2: बसिराख्नु
1: भएको थियो? हस् अस्वस्थको बावजुद पनि कार्यक्रमलाई माया गरेर फोन गर्नुभएको छ, प्रतिभा के सुनाउनुहुन्छ? गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।
2: मुस्किल छ पोहरामा, बिना कसै कसैले मुस्किल छ पोहरामा, म छु आज धेरै टाढा, ओ म छु आज धेरै टाढा,

Mm-hmm.

सुनाउनुभयो, आफूभित्र भएका प्रतिभालाई प्रस्फुटन गर्नुभयो। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त। हस्, प्रतिभा लिएर आउँदै गर्नु होला आउने दिनहरूमा। आजको लागि भने हामी छोड्छ मुख्य बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो थियो सेनामाझी, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुट्टी सक्नु भएको छ। अबको प्रहरमा भने चाहिँ एकदमै मिठो गीत राख्ने बेला आएको छ। यहाँहरूको माझमा हामी गीत पस्किन्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले कार्यक्रममा राख्यौँ एकदमै थियो यो साङ्गीतिक कौशली। साङ्गीतिक कौशलीपछि पुनः उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको ढवली सुनिराख्नु भएको छ। यति बेला तपाईँहरूको माझमा छ कार्यक्रम प्रस्तुत अन्जु। प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। यति बेला फोनलाइनमा साथी हुनुहुन्छ, कार्यकीको हुनुहुन्छ, फोन कल लिइहाल्छु। नमस्ते, नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म काभ्रेबाट सुरेन्द्र विश्वकी नेपाली भन्नुपर्छ है त दिदी। धेरै पछि बोल्न पाएँ, कल नलागेर एकदम निराश पनि भइरहेको थिएँ। बल्ल बल्ल बल्ल बल्ल कल लागेको छ, खुसी छु भन्नुपर्छ है त दिदी।
0: अनि के छ हालखबर सुरेन्द्रजी? लामो समयपछि कार्यक्रममा फोन गरेर सम्झिनु भएको छ, सन्चै हुनुहुन्छ?
1: अहिलेको अवस्थामा चाहिँ एकदम राम्रै छ भन्नु पर्यो है त दिदी। बाँचेकी छु होइन, अरू त सबै ठिकै छ भन्नुपर्छ है त दिदी। अनि हजुरहरूकोतिर के कस्तो छ?
0: हजुर, अब म लगायत हेलम्बा एफएम होल युनिट हामी आरामै छौँ। लगायत यतातिरको पनि भन्नुपर्दा यति बेला समग्रमा राम्रै छ है त।
1: हजुर दिदी,
0: अनि कतातिर हराउनु भयो? केमा व्यस्त बिजी हुनुहुन्छ आजभोलि?
1: आजभोलि केही छैन दिदी, हराउन अब यस्तै त नि, आफ्नो पढाइ नै त हो। अब अरू त के हुनु र दिदी, पढाइ नै गर्दैछु अहिले, त्यही भएर अलिक प्रेसर पनि थियो, त्यही भएर हो टाइम दिन। हजुर हजुर,
0: पढाइ कस्तो चलिरहेको छ हजुरको?
1: अहिले ब्याचलर जोइन गर्दैछु भन्नुपर्छ है त दिदी।
0: ए ल ठिकै छ, राम्रोसँग पढ्नु होला होइन, राम्रो होस्, प्रगति गर्नु होला है त।
1: एकदमै भइहाल्छ दिदी।
0: अनि कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा, तपाईँले गीत नै सुनाउनुहुन्छ, हामीले आशा राखेका छौँ धेरै दिनपछि, किनकि एकदमै मिठो गीत गाउनुहुन्छ तपाईँले। हामी गन्ती गर्छौँ, गन्तीपछि तपाईँले प्रतिभा राख्नुहोला है त।
1: कसरी छुटुमा तिमी मात्रै बस्छौ यो मुटुमा, याद यादमा पर्न मन जाउँछ, यही छुट्ने कुरा नगर सानो, तिमी छौ र मुटुको यो ढुकढुकी छाउँछ। कसरी छुटुमा कसरी छुटुमा तिमी मात्रै बस्छौ मुटुमा, याद यादमा तन मन जाउँछ, यही छुट्ने कुरा नगर सानो, तिमी छौ र मुटुको यो ढुकढुकी चल्छ, यही छुट्ने कुरा नगर सानो, तिमी छौ र मुटुको यो ढुकढुकी चल्छ।

Thank you.

0: ए दुःखमालाई तिमीलाई लाग्दछु, तिमीलाई लाग्दछु तिम दिम गीतै विशेष धन्यवाद।
1: सुरेन्द्रजी
0: हजुर,
1: होइन बिर्सिनु भयो नि, फेरि उठान गर्नु हुँदा त हुन्थ्यो। अनि हजुरलाई ब्याक सपोर्टमा चाहिँ कसले सपोर्ट गरिराख्नु भएको थियो फिमेलमा चाहिँ, मतलब कि हजुरले नै गाइराख्नु भएको थियो कि अथवा हुनुहुन्छ?
0: मेरो साथी हो ममता।
1: ए भनेपछि दुईजनाले गाइराख्नु भएको हो। मलाई एकछिन चाहिँ लाग्यो कि होइन, मतलब कि हजुरले नै गाउनु भयो कि होइन, मेल फिमेलको जस्तो लाग्छ, फेरि होइन जस्तो लाग्छ, फेरि सुन्छु ध्यान दिएर होइन। तर एकदम मिठो यो होइन, तपाईँहरूको एकदमै केमिस्ट्री मिलेको थियो है। सो कति मिठो आवाज सुनेको, लोक भाकामा पनि तपाईँको आवाज त्यत्तिकै सुट गरेको है। धेरै दिनपछि सुनेर होला आनन्द आयो, म त एक धुनमा होइन एक मग्न भएर तपाईँको आवाज सुनिरहेको थिएँ। त्यसै गरेर ममताजीले ब्याक सपोर्टमा बसेर सपोर्ट गरिराख्नु भएको थियो। सो एकदमै मिठो आवाज, एक्स्ट्रा टाइपको लाग्यो उहाँको त्यो भोइस टोन चाहिँ है। सो एकदम राम्रो छ, एकदमै मिठो छ। तपाईँले कतै स्थान पाओस् होइन, हाम्रो कामना, तपाईँले स्थान पाउनुभयो भने आफ्नो गला चलाउनुहुन्छ, आफ्नो कला देखाउनुहुन्छ होइन। म चाहिँ त्यतिमा होइन त्यति म विश्वस्त छु तपाईँको आवाजप्रति, तर स्थान पाओस् होइन, सो मेरो चाहिँ कामना धेरै दिनपछि होइन यति मिठो प्रतिक्रिया सुनाउनु।
0: म पनि एकदमै एक्साइटेड थिएँ, त्यही भएर एक्साइट धेरै ओभर एक्साइटमेन्ट भयो भने गीत पनि बिर्सिँदो रहेछ दिदी।
1: त्यो त एकदमै कन्फिडेन्स हुनु राम्रो हो, तर ओभर कन्फिडेन्स हुँदा पनि अलिकति होइन। अनि
0: होइन धेरै पछि बोल्न पाएँ होला, यति एक्साइटमेन्ट थियो कि होइन, कुरा नगरौँ कि, त्यही भएर गीत पनि बिर्सेँ मैले।
1: होइन ठिकै छ, हजुरले त्यहीँबाट सुरु गर्नु भएको भए पनि हुन्थ्यो, र पनि एकदमै मिठो गाएर सुनाउनु भयो। ममताजीलाई पनि सो धेरै धेरै धन्यवाद, ब्याक सपोर्टमा बसेर, ब्याक साइडमा बसेर ब्याक सपोर्ट गर्नुभयो हजुरलाई। अनि अब हजुरको त कुरै नगरौँ, आनन्द आयो। सो आउने दिनहरूमा पनि यस्तै मिठा मिठा आफ्ना कला लिएर, गला लिएर आउँदै गर्नु होला सुरेन्द्रजी। आजको लागि भने हामी छुर्छौँ, ओके बाई बाई।
0: ओके बाई बाई दिदी, नमस्ते।
1: हजुर यति बेला हुनुहुन्थ्यो सुरेन्द्र विश्वङ्खे हुनुहुन्थ्यो, सेता काभ्रेबाट है। सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर कार्यक्रमबाट बाहिरिनु भएको छ। मिठो छ उहाँको आवाज होइन, आनन्द आयो। जति पनि आज साथीहरूले कार्यक्रममा फोन गरेर प्रतिभाहरू राख्दै हुनुहुन्छ, फोन कलहरू मैले लिइरहेको छु है। सो एकदम मिठो प्रतिभा राखिराख्नु भएको छ साथीहरूले होइन, खुसी लाग्छ। उहाँहरूको आवाज, उहाँहरूको कला, उहाँहरूको गला सुन्दा पनि आनन्द आउँछ है। सो त्यसै गरेर 97 48 26 65 89 नम्बर खुला छ है, यति बेला कमेन्टहरू पनि लिन्छु। रिमा थामी हुनुहुन्छ, लेख्नु भएको छ, मिस यु प्यारी सत्यकला इसारा एण्ड अल, बाई बाई भन्नुभएको छ, धन्यवाद रिमाजी। सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, धन्यवाद यहाँलाई। माया लामा हुनुहुन्छ, नमस्ते दिदी, सन्चै हुनुहुन्छ भन्नुभएको छ, नमस्ते हजुर, मलाई ठिक छ माया, तपाईँलाई के छ? अनि दिदी हजुरको खाजा भयो त भन्नुभएको छ, मेरो भयो हजुरको भयो कि नै, म पनि प्रोग्राम सुन्दैछु केटिएमबाट, माया मिस यु दिदी भन्नुभएको छ, धन्यवाद हजुर। मैले पनि एकदमै सम्झिरहेको छु है तपाईँलाई, तपाईँको कलालाई, तपाईँको गलालाई पनि मैले मिस गरिरहेको छु है त। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, शुक्रराज रसाईले निर्देश हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन भन्नुभएको छ, साङ्गीतिक अभिवादन हजुर। पास्टर हिलिहाङ साथ गौर भए हाल फिल्म 4W शुक्रराज रसाईले निर्देश, अब उज्ने गीत मार्फत साथीभाइलाई सम्झिनु पर्दा लेख्नु भएको छ, जीवन सहयात्री सत्यकला राय होइन, सहयात्री कमला रसाईले, प्रेम कला आचार्य, डिकेन्द्र सम्बाम्फे, अरूण सम्बा आम्फे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरो थुमे, सुमिल लिम्बु, सन्चमाया केरुङ, तारा शंकर, विनित दाल, सुवेदी, मनमाया, तिमल सिन्हा, रामकृष्ण एकलया, त्रिपाँस थरे, स्वर्णिम राय, मुना खड्का, सिम्पल सरिना गुरूङ लगायत, धनु गजमेर, हरपल रोशनी राय, त्यसै गरी सरस्वता पोखरेल, राजघले मगर, प्याकुली गीता लिम्बु, काले कमला वनेम, दिलु याम्फु राय, त्यसै गरी लेख्नु भएको छ उहाँले, योगेन्द्र इमेहाङ लिम्बु, भीम घतानी, ढकाल धर्मराज, धनकुमार खाती, फूलमाया सेन्चुरी, त्यसै गरी लेख्नु भएको छ सुगम लिम्बु लगायत ए टु जेडलाई भन्दै बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद शुक्रराज रसाईलीजी। कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, सुदीक्षा श्रेष्ठ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्ते, नमस्कार भन्नुभएको छ, नमस्ते हजुर, म पनि सुन्दैछु है। लेख्नु भएको छ धेरै दिनपछि इर्खोबाट सुदीक्षा श्रेष्ठ भन्नुभएको छ, अनि लेख्नु भएको छ सम्झिनु पर्दा फर्स्टमा तपाईँको लागि मिठो माया मिठो सम्झना भन्छु भन्नुभएको छ, धन्यवाद हजुर। मेरो घर फ्यामिलीको लागि मिठो माया मिठो सम्झना भन्छु, प्यारी बेस्टी ममताको लागि मिठो माया मिठो सम्झना, मिस यू सो मच नक्कली भन्दै छुट्टिन्छ दिदी, ओके बाई बाई नमस्कार भन्नुभएको छ, नमस्ते हजुर। एकदमै मिठो कमेन्टको लागि सुदीक्षा हजुरलाई पनि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, मगन कान्छी हुनुहुन्छ, लेख्नु भएको छ मिस यु अल फ्यान भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी हुनुहुन्छ मिलन घायल मुटु हुनुहुन्छ, उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्यान फ्रम दोहा कतार भन्नुभएको छ है, सो धेरै धेरै धन्यवाद दोहा कतारदेखि होइन, मिठो कमेन्ट गरिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरेर अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौं, लगभग निर्धारित समयले आजको लागि निटो काट्न काट्न आँटिसकेको छ है। जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर यो बसाईमा सुमधुर आवाजमा आफ्ना विविध प्रतिभाहरू राख्नुभयो, प्रतिभा राख्नुहुने सम्पूर्ण मित्रहरूलाई सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु, अनि त्यसै गरेर फोन ट्राई गर्नुहुने तपाईँ मित्रहरूलाई पनि धन्यवाद। त्यसै गरी उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्ती अनि सहर कुना कन्दरा जतासुकै देश विदेश प्रदेश होइन जतासुकै रहेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि एक मुष्टमा धन्यवाद भन्छु। त्यसै गरी प्राविधिक क्षेत्रमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि उजर पढ्न चाहन्छु। हौस् त नमस्ते नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
4: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98-493-40-66 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-26-051, 98-41-51-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
0: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: उहिले के पारो है मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यो रुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 29 13 27।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेडल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेसनरी एन्ड सप्लायर्स
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Singapore.
10: Elambu FM 89.6 MHz.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा परिहालसम्म 778 जनाको 88 जनाको मृत्यु, 2762 जनाको उद्धार। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने। त्रिशुली 3A सुरुङको मुख भेटियो, उद्धारमा विदेशी स्वदेशी विज्ञ टोलीको कार्य तीव्र। उद्धारमा खट्न पार्टी संयन्त्रलाई नेकपा एमाले अध्यक्ष ओलीको निर्देशन। सामाजिक सञ्जालमा राखिएका विभत्स तस्विर हटाउन प्राधिकरणको निर्देशन। त्रिशुली नदीको बाढ़ीले धादिङमा 4 घर र झोलुङ्गे पुल बगायो। नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मधेस खेल्ने। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको सहयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा राखिएको थियो। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल रावतले जानकारी दिनुभएको छ। रसुवामा आएको विनाशकारी आकस्मिक बाढ़ीका कारण प्रभावित भएका मध्ये हालसम्म 75 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा खाद्यान्न स्वच्छता मन्त्रालयको अनुसार 242 जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको अनुसार उपचार गराइरहेका मध्ये 135 जना निको भएर घर फर्किसकेको छ। बाढ़ीका कारण हालसम्म 3 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये 1 जनालाई अस्पताल पुर्याउँदा नै मृत घोषित भएको थियो। काठमाडौँ उपत्यका बाहिरका 3 स्वास्थ्य संस्था मध्ये रसुवा जिल्ला अस्पतालमा धुन्चेमा सबैभन्दा बढ़ी 76 जना बिरामी भर्ना भएकोमा 27 जनालाई थप उपचारका लागि रिफर गरिएको छ। 48 जना डिस्चार्ज भइसकेका छन् भने नुवाकोट स्थित त्रिशुली अस्पतालमा भर्ना भएका 18 जना मध्ये 14 जना डिस्चार्ज भएका छन्। आयुर्वेद अस्पताल पिपलटारमा भर्ना भएका 16 जना मध्ये 14 जना अझै उपचाररत रहेको छ भने उपत्यका बाहिरको अस्पतालहरूबाट कुल 29 जना घाइतेहरूलाई अन्य सुविधायुक्त अस्पतालहरूमा रिफर गरिएको छ। काठमाडौँ उपत्यका 13 प्रमुख अस्पतालहरूमा थप उपचारका लागि बिरामीहरूलाई भर्ना गरी स्वास्थ्य सेवा प्रदान गरिएको छ। काठमाडौँ उपत्यकाभित्र महाराजगंज स्थित त्रिविशेषण अस्पतालमा 54 जना र ट्रमा सेन्टरमा 43 जना बिरामी भर्ना भएको छ। यसै गरी वीर अस्पतालमा 15 जना, नेपाल एपीएफ अस्पताल बलम्बुमा 6 जना र नर्विग ग्रान्डी होम्स ग्रीन सिटी शुभम इन्टरनेशनल हस्पिटल मनमैजु मनमोहन पूर्वोपकार प्रसूति गृह पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीरेन्द्र अस्पतालमा पनि बिरामीहरूको उपचार भइरहेको छ। नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बाढ़ीले बगाएका 788 शव फेला परेको छ। आज अपरान्हसम्म नदी किनारका विभिन्न स्थानमा 788 जनाको शव भेटिएको छ। यसै गरी बाढ़ीमा चितवनमा 264 जनाको शव भेटिएको छ भने रसुवामा 13 जना, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 194, नुवाकोटमा 52, तनहुमा 37 जना र नवलपरासी पश्चिममा 120 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। हालसम्म 2,762 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी लगायतका विभिन्न सुरक्षा निकायले खोज र उद्धारमा पनि जुटिरहेका छन्। नेपाली कांग्रेसले बाढ़ी पीड़ितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकका बारेमा जानकारी दिनुहुँदै प्रवक्ता देवराज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनु भएको हो। प्रवक्ता चालिसेले पीड़ितहरूलाई राहत दिने, प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितहरू समक्ष तत्कालै राहत पुर्याउन आग्रह
गरिएको छ। विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेका समयमा बाढ़ीबाट पीड़ित हुन पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड़ दिएका छन्। भोटेकोशीमा आएको बाढ़ीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A 3A जलविद्युत आयोजनाको मुख्य मुख भेटिएको छ। सुरुङ विज्ञ तथा राष्ट्रपति सांसद इन्जिनियर श्रीराम नेउपानेको अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो अपस्ट्रिम क्षेत्रमा सुरुङको मुख फेला परेको छ। नेउपानेले सामाजिक सञ्जाल मार्फत दिएको अपडेट अनुसार भर्टिकल होल भन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जनाएको छ। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग क्राउन पत्ता लगाउने प्रयास गरिरहेको थियो। सुरुङको मुख भेटिएसँगै आयोजना

एको पनि जनाएको छ। प्राकृतिक विपत्तिको अवस्थाको बारेमा चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढ़ी वर्षाका कारण मात्र नभई ग्लेसियर वा हिमताल विस्फोट भएका कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। नुवाकोट र रसुवाको पार्टी पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरूको परिवारका सदस्य अझै पनि बेपत्ता रहेको पीड़ादायी अवस्था सुनाउँदै उहाँले सबैले धैर्यताका लागि उद्धारमा लाग्न पनि आग्रह गरेका छन्। नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स र हृदय विरक प्रकृतिका फोटो नराख्न र राखिएको भएमा हटाउन अनुरोध गरिएको छ। प्राधिकरणले मोबाइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरिएको छ कि विनाशकारी बाढ़ीले पहिरोमा ठूलो जनधनको क्षति भएको बेला यस्तो विपदको घड़ीमा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू मार्फत विभत्स र हृदय विरक प्रकृतिका फोटो भिडियो लगायतका सामग्रीहरू नराखिदिन हुनका लागि राखिएको भए तत्काल हटाउनका लागि सन्देश मार्फत आग्रह गरिएको हो। रसुवागढ़ी बाढ़ी पछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यसो आग्रह गरिएका छन्। चीन सरकारले नेपाललाई 50 टन आपदाकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान 7 बजे चीनीय जनमुक्ति सेनाको वायुसेना 2 Y-20 ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। काठमाडौँस्थित चीनीय दूतावासको अनुसार विमानस्थल मार्फत आपतकालीन राहत सामग्रीका साथै 4 चीनीय सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरण सहित नेपालमा आइपुगेका छन्। दूतावासको अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। राहत सामग्री हस्तान्तरणमा समारोहमा विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चीनीय राजदूत चाङ मा उङ र प्रतिनिधि सभा सदस्य धर्म केसी उपस्थिति रहेको थियो। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले धादिङमा 4 घर र चौरीदीको झोलंगे पुल बगाएको छ। यस्तै अरू केही घर पनि जोखिममा पारेका छन्। धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेको छ र गोर्खाको घ्याङचोक र धादिङको चौरीदी जोड्ने झोलंगे पुल पनि त्रिशुली नदीले बगाएको हो। त्रिशुली नदीमाथिको झोलंगे पुल बगाए बाढ़ीले बगाएको छ। बाढ़ीले पूर्वानुमान महाशाखाले बिहानदेखि भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट र धादिङमा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई पनि सतर्कता अपनाउनका लागि आग्रह समेत गरिएको थियो। हेलम्बु खबरमा अब विदेशको खबर। पहिरोको कारण चीनको सिजाङ स्वेत क्षेत्रमा जोरिङ काउन्टीमा बनेको अवरोध ताल पूर्ण रूपमा खाली भएको छ। चीनको जलस्रोत मन्त्रालयको अनुसार उक्त ताल प्राकृतिक रूपमा बगेर सकिएको छ। पानी निकास भएर ताल सामान्य अवस्थामा फर्किएको चीनका जलस्रोत मन्त्रालय र चीनीय केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइनाले जनाएको छ। तिब्बतको केरुङ जिल्लामा नेपालतर्फको छुचिन खोला र चीनतर्फको पेरुपु ट्याङसुन नदीको संगम नदी सो बाँधयुक्त ताल बनेको थियो। बिहिबार बिहानसम्म तालमा करिब 20 लाख घना मीटर पानी जम्मा भएको थियो। त्यति बेला तालबाट पानी बाहिरिन सक्न थालिसकेको थियो। खेलम्बु खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मार्ट्स र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आज लीगको खेल थालेका 4 गरेको छ। यही भदौ 19 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर हलमा लीगको पहिलो खेल हुनेछ। पहिलो दिनको दोस्रो खेल अन्नपूर्ण स्पाइकर र किंग्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालको पहिलो पटक आयोजन हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछ। लीगमा 17 खेल हुनेछ। लीग चरणको खेलहरू सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ। लीग चरणको खेलपछि शीर्ष टोलीमा रहने सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्ले अफ खेल पनि हुने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। बाढ़ीमा परिहालसम्म 778 जनाको मृत्यु, 2762 जनाको उद्धार। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने।
त्रिशुली 3A सुरुङको मुख भेटियो, उद्धारमा स्वदेशी विदेशी विशेषज्ञ टोलीको कार्य तीव्र, उद्धार

0: घरमा खट्न पार्टी संयन्त्रलाई नेकपा एमालेका अध्यक्ष ओलीको निर्देशन। सामाजिक सञ्जालमा राखिएका विभत्स तस्विर हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन। त्रिशुली नदीको बाढ़ीले धादिङमा चारवटा घर बगायो र झोलङ्गे पुल पनि बगायो। र नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मधेस खेल्ने। साँझ 6 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा भोलि 15 गते बिहान 5:40 को समयमा उपस्थित हुने नै। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदाउन चाहन्छु। हवस् त, नमस्कार।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98141057।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं। हामीले विगतका दिनहरू जस्तै आज पनि एपिसीको पुस्तकबाटै तपाईहरूलाई परमेश्वरको वचन सुनाउँदै अध्ययन गर्दै उत्साह दिन गइरहेका छौं। आउनुहोस्, हामी अध्ययनतर्फ अगाडि बढ्नेछौ। हामी एपिसीको पुस्तक अध्याय 5 आज यो वचनको भागलाई अगाडि बढाउँदैछौ। यहाँ 5 हामी 21 पदसम्म पढ्दै जानेछौ। प्रेरित पावलले यो पुस्तक चाहिँ जेलखानामा रहँदाखेरि, रोमीको कैदमा रहँदाखेरि उनले एपिसीको मण्डलीको लागि लेखेका हुन्। यो पत्र इस्वी सम्वत 60-61 ताका लेखिएको हो र विशेष गरी एफसीको मण्डलीमा रहेका विश्वासीहरूको लागि, मण्डलीका लागि यो पत्र लेखिएको हो। तर पनि त्यति बेला लेखिएको यो पुस्तकले अहिले पनि तपाईँ र मेरो जीवनमा पक्कै पनि नयाँ ऊर्जा, सकारात्मक विचारहरू अवश्य पनि दिएका छन् र हामीलाई उत्साहित गरिरहेको छ कि यो पुस्तकले हामी ख्रिस्टमा अझै बलियो भएर अगाडि बढ्दै जाउँ। आउनुहोस्, हामी पाठ गर्दै अगाडि बढ्नेछौ। 5:1 यसरी लेखिएको छ, यसकारण प्रियहरू, प्रिय बालकहरू झैं परमेश्वरको देखासेकी गर्नेहरू हौ, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर उहाँलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस्, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्, तर बरू धन्यवाद दिने काम होस्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई, जो मूर्ति पूजक हो, ख्रिस्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियो, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो। ज्योतिका सन्तान झै हिडुल गर, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरु तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कुराहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो। यसैले यसो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ, र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसहरू जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसै कारण मूर्ख नहो, तर प्रभुको इच्छा के छ सो बुझ। डाक मध्यले नमातियो, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। हालेलुया। प्रियहरू, हामीले यहाँ पाठ गरेको खण्ड चाहिँ एफिसीको पुस्तक 5:1-21 रहेको छ। प्रेरित पावलले एफिसीको मण्डलीका विश्वासीहरूको लागि यो पत्र लेख्नु भएको हो। विशेष गरी मण्डलीमा विभिन्न किसिमका समस्याहरू त्यति बेला आएको थियो। मण्डलीमा को ठूलो को सानो भन्ने समस्या थियो, मण्डलीमा को अन्य जाति को यहूदी भन्ने समस्या पनि थियो, जसले मण्डलीमा भएका विश्वासीहरू बीच बेमेल ल्याएको थियो। मण्डलीमा एकता पनि आवश्यक थियो र त्यो सँगसँगै मण्डलीमा जुन पहिले जीवनयापन गरिरहेका मानिसहरू थिए, जुन अन्य जातिहरूले संसारमा रहँदाखेरि जुन जीवनयापन गरिरहेका थिए, त्यही जीवनयापन उनीहरूले अझै पनि येशूलाई पाइसक्दा पनि गरिराखेको देखेको कारणले गर्दाखेरि पाउलले अब पुरानो जीवन, पुरानो स्वभावहरू, सबै कुराहरूलाई त्यागेर अब धार्मिकताको जीवनमा जिउनु पर्छ भनेर पाउलले यो पत्र लेखेका छन्। अनि मुक्ति र उद्धार हाम्रो जीवनशैलीले प्राप्त गर्ने होइन, मुक्ति र उद्धार त परमेश्वरको अपार अनुग्रहबाट र विश्वासद्वारा हामीले मुक्ति र उद्धार पाएका छौं। तर अब मुक्ति र उद्धार पाएका छौं भन्दैमा हाम्रो जीवन चाहिँ अस्त व्यस्त, हाम्रो जीवन चाहिँ पहिलेको जस्तै अपरिवर्तित, हाम्रो पुरानो स्वभावमा नै हामी जीराख्ने भन्ने खालको चाहिँ हुँदैन। पाउलले त्यही कुरालाई चाहिँ जोड़ दिएका छन्। हो, हाम्रो व्यवहारले, हाम्रो कामले, हाम्रो धार्मिकताका कारणले गर्दाखेरि हामीले मुक्ति र उद्धार पाएका होइनौ, तर पनि प्रियहरू, परमेश्वरको अनुग्रह र येशू ख्रीष्टद्वारा हामीले उहाँमाथिको विश्वासद्वारा मुक्ति र उद्धार पाएका हौं भने अब हामी परमेश्वरप्रति एउटा धन्यवादी भएर आफ्नो जीवनलाई अब आगामी दिनमा अन्धकारमा होइन तर ज्योतिमा, पापमय स्वभावमा होइन तर धार्मिक र पवित्र निष्कलंक जीवन तपाईँ र हामीले जिउन सक्नुपर्छ। त्यो नै एउटा धार्मिकताको जीवन हो, त्यो नै एउटा साँचो ईश्वर भक्ति हो भनेर बाइबलमा यहाँ प्रेरित पावलले सिकाएका छन्। अहिले पढेको खण्डको मुख्य आशय नै प्रियहरू यही हो कि विश्वासी जीवन संसारमा मानिसहरूको लागि एउटा ज्योति झै चम्किने खालको जीवन हुनुपर्दछ। तपाईँ र मबाट येशू प्रभु झल्किनु पर्दछ, तपाईँ र मबाट परमेश्वरको सत्यता र ज्ञान झल्किनु पर्दछ। कसैले तपाईँ र मलाई तुच्छ नठानोस्, तपाईँ र मेरो व्यवहारका कारणले गर्दाखेरि तपाईँ र मेरो स्वर्गमा बस्नुहुने परमेश्वरलाई मानिसहरूले तुच्छ नभनुन्। प्रेरित पावलले यही कुरा मण्डलीलाई सिकाउँदैछन्। प्रियहरू, पद एकमा चाहिँ पावलले मण्डलीलाई एउटा बालक झैं सम्बोधन गरेका छन्, किनभने पावलले भन्दछन् कि तिमीहरूको जीवन चाहिँ एउटा बालक झैं हुनुपर्दछ। एउटा बालकले के गर्छ प्रियहरू? आमा बुवाहरूले जे गर्यो त्यही बालकले सिक्दछ, देखासेखी गर्दछ। पावलले पनि भन्दछन् कि तिमीहरू चाहिँ एउटा बालकहरू झैं परमेश्वरको देखासेखी गर्ने हो। हो, पक्कै पनि विश्वासीहरू देखासेखी गर्ने एउटा बालक झैं हुनुपर्दछ। दुधे बालकमा के कुरा हुन्छ तपाईँ हामीले देखेका छौं, उनीहरू निकै निर्दोष हुन्छन्। उनीहरूले आमा बुवाहरूको देखासेखी गर्दछन्, आफ्नो वरिपरि भएका मानिसहरूको देखासेखी गर्दछन्। प्रियहरू, विश्वासीहरूलाई यहाँ पावलले भन्दछन् कि तिमीहरू बालक झैं परमेश्वरको देखासेखी गर्ने हो। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। प्रियहरू, आजको यो खण्डले पनि विशेष गरी तपाईँ र हाम्रो जीवनमा येशू प्रभुको जस्तो प्रेम हुनुपर्दछ भन्ने कुरा सिकाउँदछ। येशू प्रभुले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुभयो कि प्रियहरू, उहाँले आफ्नो जीवनलाई नै उहाँले क्रूसमा बलिदान गर्नुभयो। उहाँद्वारा तपाईँ र हामी अनन्त जीवन हामीले प्राप्त गरौं, हाम्रो पापको क्षमा होस् भनेर येशू प्रभु आजभन्दा 2000 वर्ष पहिले कलवरी क्रूसमा उहाँलाई मारियो। उहाँ मर्नको लागि तयार हुनुभयो। उहाँ क्रूसमा एउटा निकै नै दर्दनाक मृत्यु उहाँले सहनुभयो। किन भन्दा प्रियहरू, उहाँले मानिसलाई धेरै नै प्रेम गर्नुहुन्थ्यो। परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदै ख्रीष्ट येशू हाम्रो निम्ति मर्नुभयो। प्रियहरू, पावलले यही कुरा यहाँ बताउँदछन् कि तिमीहरूमा यस्तो प्रेम होस् कि जो येशू ख्रीष्टमा थियो, जसले मण्डलीको लागि उहाँले बलिदान दिनुभयो। त्यो बलिदान एउटा यस्तो बलिदान हो जो कोहीले दिन सक्दैन। संसारको पाप उठाइ लैजानको लागि क्रूसमा आफ्नो प्राण अर्पण गर्ने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ, अनि उहाँद्वारा मात्रै पाप क्षमा छ, अनि उहाँद्वारा मात्रै मुक्ति र उद्धार छ। यहाँ त्यही भनिएको छ, जसरी ख्रीष्टले आफू एउटा बलिदानी भएर प्रेम हामीमा देखाउनुभयो, हामीमा पनि त्यही किसिमको प्रेम हुनुपर्दछ भनेर पावलले बताएका छन्। तीन पदमा, तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस् जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। प्रियहरू, जब तपाईँ हामीले येशूलाई विश्वास गर्छौं, उहाँलाई पछ्याउँछौ, हामी बीचमा पक्कै पनि पहिलेको जीवनमा विभिन्न किसिमका लालचहरू, लोभहरू, विभिन्न किसिमका अशुद्धताहरू, व्यभिचार पक्कै पनि थियो होला। तर अब उहाँलाई पछ्याउने व्यक्तिको जीवनमा पक्कै पनि यी कुराहरू सुहाउँदैन भनेर यहाँ भनिएको छ। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्टौली नगर्नु यी सुहाउने कुरा होइनन्। यहाँ सुहाउने र नसुहाउने कुरा पावलले बताएका छन्। हामीले कुनै कुराहरू पहिरन्छौं हाम्रो जीवनमा, हामी कुनै बिहेमा जाँदाखेरि हामी राम्रो कपडा कोट लगाउँछौ, हामीसँग जे छ एकदमै राम्रो कुराहरू हामी लगाउँदछौं। हामी मण्डली आउँदा अलिकति राम्रो कपडाहरू हामीले खोजेर लगाउँदछौं जसले हामीलाई राम्रो शोभा दिन्छ भने हामी ठान्दछौं। तर तपाईँ विचार गर्नुहोस्, कुनै शोकको घरमा कुनै मानिसको मृत्यु भइरहेको छ अनि त्यहाँ मानिसहरू शोकमा डुबेका छन्, त्यहाँ तपाईँ एकदमै राम्रो सुट बुट लाएर निकै सजिएर तपाईँ जानुभयो भने के हुन्छ प्रियहरू? पक्कै पनि त्यो कुराले तपाईँलाई शोभा दिँदैन। यहाँनिर के कुरा सुहाउने र के कुरा नसुहाउने भनेर भनिएको छ। पक्कै पनि विश्वासी जीवनमा अब विभिन्न किसिमका पापमय स्वभावका कुराहरू सुहाउँदैनन्, किनभने तपाईँ र हामी एक समय त्यस्तै जीवनयापन गरेका थियौं, तर अब ज्योतिको सन्तान हामी भइसकेपछि हामी बीच यी सबै कुराहरू हुनुहुँदैन भनेर पावलले बताएका छन्। कुनै पनि किसिमका मूर्ख बातचित पनि तपाईँ हामीले गर्न हुँदैन प्रियहरू। कुनै पनि ठट्टौली कुराहरू जसको कुनै अर्थ छैन। हामीले योभन्दा अगाडि हेर्यौं कि तपाईँले बोलेको हरेक शब्दले मानिसलाई उत्साह दिने, मानिसलाई अनुग्रह मिल्ने मिठो वचन तपाईँ र हाम्रो हुनुपर्दछ। तर धेरै समय हामी बोल्ने कुरालाई हामी ख्याल ठट्टा ठट्टौली रमाइलो र बेफाइदाका कुराहरू हामी गर्दछौं। त्यो कुरा चाहिँ प्रियहरू एउटा विश्वासीको जीवनमा नसुहाउने कुरा हो भनेर पावलले बताएका छन्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई जो मूर्ति पूजक हो ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। प्रियहरू यहाँ पावलले स्पष्टसँग बताएका छन् कि कुनै पनि किसिमको व्यभिचार अशुद्ध क्रियाकलाप गर्ने मानिस अथवा लोभी यी सबै कुराहरू चाहिँ एउटा मूर्ति पूजा हो। प्रियहरू हामीले मूर्ति पूजा भनेर कुनै एउटा आइडललाई एउटा ढुङ्गालाई अथवा काठ कुनै कुरालाई पूजेकोलाई मात्रै हामीले मूर्ति पूजा सम्झिन्छौ भने त्यो गलत हो। पावलले स्पष्टसँग बताएका छन् कि जति पनि पापमय स्वभावहरू हाम्रो जीवनमा यदि हामीले गर्छौं भने ती सबै मूर्ति पूजा हो। यदि हामी ती कुराहरू अझै पनि हाम्रो जीवनमा हामीले गरिरहन्छौं, पावलले स्पष्टसँग बताएका छन् कि परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। त्यस्तो स्वभाव यदि हामीमा छ भने पनि प्रियहरू अन्तिमको दिनमा हामी न्याय आसनमा हामी बस्नै पर्छ। न्याय आसनमा हामी परमेश्वरको सामु हामी उभिनै पर्छ अनि परमेश्वरले अधार्मिक मानिसहरू, मूर्ति पूजकहरू अनि अन्य थुप्रै व्यक्तिहरूलाई छुट्याउनु भए जसरी परमेश्वरले इन्साफ गर्नुहुन्छ। त्यसकारण पनि पावलले मण्डलीलाई चेतावनी दिँदै हुनुहुन्छ कि यी सबै कुराबाट हामी होसियार रहनु पर्दछ। छ पदमा कसैले कसैलाई खोक्रा कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारितामाथि अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियो तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान चाहिँ हिडुल गर। प्रियहरू यहाँ पावलले मण्डलीमा रहेका विश्वासीहरूलाई उहाँको वचन परमेश्वरमाथि विश्वास गर्नेहरूलाई के भन्दै हुनुहुन्छ भने तिमीहरूको संगत पनि असल बनाओ। संगत निकै महत्वपूर्ण छ प्रियहरू। हामी थाहा पाउँदछौ कि एउटा टोकरीमा 10 राम्रो स्याउ र एउटा सडेको स्याउ हामीले राख्यौं भने केही समयपछि त्यो सडेको स्याउले अरू सबै राम्रो स्याउलाई पनि सडाइदिन्छ, बिगारदिन्छ। संगतको निकै महत्वपूर्ण हुन्छ भन्ने कुरा त्यसैबाट पनि हामीले थाहा पाउँदछौ कि तपाईँ र हाम्रो संगत कोसँग छ, तपाईँ र हाम्रो दिनचर्या कोसँग बितिरहेको छ। विश्वासी जीवनमा हामीले यदि साँच्चीकै हाम्रो सहभागिता परमेश्वरको भय मान्ने, परमेश्वरको धार्मिकताको जीवन जिउने व्यक्तिसँग छैन तर संसारकै जीवनयापन गर्ने मूर्ति पूजकसँग मात्रै हाम्रो सम्बन्ध छ भने त्यसबाट प्रियहरू साँच्चीकै हामीलाई फाइदा गर्दैन। पावलले स्पष्टसँग भनेका छन् कि तिनीहरूसँग सहभागी नहौ, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान चाहिँ हिडुल गर। प्रियहरू आज तपाईँ र हामी ज्योतिका सन्तान चाहिँ हिडुल गर्नु आवश्यक छ। ज्योति झैं चम्किनु आवश्यक छ। डाँडामा बसालिएको घर झैं हामीलाई थाहा छ, डाँडामा बसालिएको घर जति बेला राति हुन्छ तब उज्यालो त्यहाँ बत्ती बल्छ, सारा बेसीका मानिसहरूले वरिपरिका मानिसहरूले त्यसलाई देख्दछन्, कति सुन्दर हुन्छ, कति असल हुन्छ। प्रियहरू बाइबलले स्पष्टसँग बताएका छन् जब तपाईँ र हामी प्रभुलाई विश्वास गर्दछौ तपाईँ र मेरो जीवन चाहिँ एउटा ज्योतिको सन्तान चाहिँ हिन्नु आवश्यक छ। ज्योतिको सन्तान झैं मानिसहरूको लागि एउटा मार्गदर्शन गर्ने, अन्धकारमा हिडुल गरिरहेका मानिसहरूको लागि एउटा ज्योति र मानिसहरूलाई उत्साह दिने, उनीहरूको पाप र अधर्मबाट फर्किएर एउटा ज्योतितर्फ अगाडि बढ्ने खालको उत्साह दिने जीवन तपाईँ र हाम्रो हुनुपर्दछ। नौ पदमा यहाँ पावलले भनेका छन्, किनकि सबै भलाइ धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ र प्रभुमा मन पर्ने के हो सो सिक्ने कोशिश गर, अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो बरू तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कामका विषयमा भन्नु पनि शर्मको कुरो हो, तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ जो ज्योति हो। यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यो कुराले के देखाउँदछ भने प्रियहरू, जसले गुप्तमा भए पनि आफूले परमेश्वरले देखेको छैन, परमेश्वरको नजरबाट म टाढा छु भनेर मैले जे गरे पनि हुन्छ भन्ने यदि कसैले सोचेर पाप र त्यो पुरानो जीवन हामीले जिइरहेका छौं भने हामीले अब आफ्नो जीवनलाई परमेश्वरको सामु ल्याउनु आवश्यक छ, किनभने उहाँ ज्योति हुनुहुन्छ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सम्झिनु पर्दछ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। गुप्तमा भएका सबै कुराहरू प्रकट गरिउन् भनेर यहाँ वचनमा बताइएको छ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। प्रेरो पावलले दिएको यो वाणी, पावलले दिएको यो वचन पक्कै पनि पवित्र आत्माको प्रेरणाबाट प्राप्त भएको तपाईँ र मेरो लागि निकै लाभदायक छ। प्रियहरू, आज हामी धेरै समयको ख्याल गर्दैनौ, समयको पूरा सदुपयोग गर भनेर पावलले बताएका छन्, अनि दिन चाहिँ खराब छ। हामीलाई थाहा छ संसारमा विभिन्न किसिमका खराबी छन्, संसारका सबै कुराहरूबाट हामी सचेत रहनु पर्दछ, समयको पनि हामीले ख्याल गर्नु पर्दछ भनेर पावलले यहाँ सिकाएका छन्। पावलले फेरि भनेका छन्, मूर्ख नहो तर प्रभुको इच्छा के छ त्यो बुझ, डाकमध्येले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। प्रियहरू, आजको यो वचन स्पष्ट छ, यसमा धेरै हामीले वर्णन गरिराख्नु पर्ने आवश्यक छैन, तर मलाई विश्वास छ तपाईँले आज यो वचनले दिएका कुराहरू हामी सबैका लागि एउटा चेतावनी पनि हो, मण्डलीका लागि एउटा उत्साह हो, र हामीले हाम्रो जीवन एउटा ज्योति झैं अगाडि बढ्नुपर्ने कुरा पुनः स्मरण गर्ने कुरा पनि आजको वचनले बताएको छ। मलाई विश्वास छ आजको वचन हामीले अध्ययन गर्दै गर्दा, पाठ गर्दै गर्दा तपाईँले परमेश्वर तर्फबाटको बोलावट, उहाँको शब्द तपाईँले सुन्नु भएको छ। मलाई विश्वास छ कि आजको हामीले वचन अध्ययन गर्दै गर्दा हामीले आफूले आफूलाई एकपटक फेरि नियाल्ने समय परमेश्वरले दिनुभएको छ। हामी आफूले आफूलाई एकपटक नियालौं प्रियहरू, हाम्रो जीवन कस्तो छ? हो, हामीले उद्धार पाएका छौं, उद्धार पाएर हामीले आफ्नो जीवनलाई अस्तव्यस्त ढंगले जिइरहेका छौं, अथवा त्यो सित्तैमा पाएको उद्धार मुक्तिलाई हामीले मनन गर्दै परमेश्वरलाई धन्यवादी भएर उहाँले चाहेको जस्तो जीवन हामीले जिइरहेका छौं। हाम्रो संगत कोसँग छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ भन्ने कुरा आजको वचनबाट हामीले बुझेका छौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु कि अन्तिम पद यहाँ जसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ख्रीष्टको श्रद्धा गर्दै हामी विश्वासीहरूको बीचमा, उहाँका जनहरूको बीचमा, सन्तहरूको बीचमा एक अर्काका अधीनमा रहेर हामी केवल उहाँकै मात्रै गीत र उहाँको मात्रै धुनहरू भजनहरू गाउँदै हामी परमेश्वरमा दिन प्रतिदिन रमाउँदै अगाडि बढ्न सकौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु, विश्वासीहरू तपाईँलाई प्रभुले आजको यो वचनबाट पक्कै पनि नयाँ उत्साह, एउटा चेतावनी र प्रेरणा दिनुभएको छ भन्ने मैले विश्वास गरेको छु। तपाईँलाई परमेश्वरले धेरै आशिष अनुग्रह दिनुभएको होस्। हवस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98685533।
0: हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जयमसी।
1: किन भन्दा प्रियहरू, उहाँले मानिसलाई धेरै नै प्रेम
2: शान्ति कायम थन्सुगो। जयमसी तथा नमस्कार। लास्टो फ्याफुल्ला रेडियो कार्यक्रम स्पार्क माई फेटला जीवनला क्षणहरू देन श्रृङ्खला अङ्क एग्री स्वागत मुला न वियोग तामाङ सायद तिनी राङला लुई चिन्ता से प्लिङ्ब मुला रङला वरिपरि ताजिबा लालन तामगदिसे लामा रङला सेम अलमल्ला आताबा मुला लुइदा कठिन सोजिबा तामगदिसे रङसे सामना लसिबा राङलान समस्या गदे समाधान लबरी आवश्यक उत्तर कदे याङबरी रङ संघर्ष लस्यु मुला तिगा रङ चुत्ताम गोबरी हाम्स्युला तिनीगा रङ गदिदेन यीशु ख्रिस्टे रोरी विश्वास लबा बेनान लागरी बारेर याकर्की अद्भुत उपहार विषयरी जुबरी सेमुला जेदा शान्ति बेमुला रोमी पाँच धेला एक थेदमा युल्ला विश्वास गदेला युल्दा परमेश्वर सेम निभा मि दोना लाभ मुला ओछे याङला प्रभु येशु ख्रिस्ट ग्याम्सेन।
3: टाइम चेक इट्स 7 PM।
4: अहिले साँझको 7 बजेको छ।

नमस्कार, म कार्यक्रम सञ्चालिका प्रमिता बस्नेत। तीर्षना रोधीगरको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। सदाको बसाइ जस्तै आज पनि हामीले तीर्षना रोधीगरमा रमाइलो प्रस्तुति लिएर यहाँहरूमा उपस्थित भइसकेका छौँ। सर्वप्रथम वाद्य कलाकारहरूको परिचयतर्फ लाग्न चाहन्छु। किबोर्डमा हुनुहुन्छ भुवन बिक,

0: परमात्मा यूहु सामुदायिक सूचना नेटवर्क CIN
1: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोष सिराउलबाट।
2: कृष्णवीरमा आएको पहिरोका कारण मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णवीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा विपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा विपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुँमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी,
3: अब यो चाहिँ रसुवा भोटेकसी बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यसै गरी अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यसै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ रात सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
2: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको 3 दिनै जलसतह उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
4: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा, कोशी प्रदेशको पूर्वी क्षेत्रमा, तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा, लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
2: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन

0: अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
1: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय लोमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। किसिमको घटना घट्यो, त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
0: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्ण भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
2: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ फिलिङ गरेर त्यहीँ भएका सिलिन्डरमा फिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्फत अहिले चाहिँ बुलेट चाहिँ काठमाडौँ आउँदैन। त्यसको साथै चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि फिलिङ गरेर सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
0: भुटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सह व्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
3: पाँचनीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु।
0: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्।
4: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
5: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
4: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानी सँगै यो समयमा अप्नाउनुपर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईंको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईंले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता, क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईँको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
9: टेक्निसियनहरू, प्राविधिकहरू जो जति छन्, जुनसुकै निकायका छन्, त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो मर्मत लगायतका कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छन्। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकालाई पानी पनि त्यो राहत ल्याउनेहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ। त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठूलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरन्तै।
10: अब अन्त्यमा सुटु साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ। एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ? जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ। जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, यहाँ त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेछ आफन्तीको सुरक्षाको लागि?
9: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोलुम हुनसक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
11: भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन क्या, अत्तो गर्दैछ। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
4: स्थलगत सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
13: यति बेला म भोटेकोशी बाढ़ीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म हाल ठ्याक्कै सैन्य 1 नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढ़ी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ लसुवा बाढ़ी अर्थात भोटेकोशी बाढ़ी पछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढ़ी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढ़ी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 करिब 900 उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 954 उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकम तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ, वरिपरि तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुडिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ।
14: अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
15: नमस्कार मैडम,
14: कहाँ देखा हम लोग?
15: मैं भारत से हूँ मैम।
14: भारत से?
15: हाँ, अपना भाई को ढूंढ रहा हूँ।
14: भारत से आया आप?
15: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
14: अभी तक कुछ पता नहीं चला?
15: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
14: हम भी दुआ करते हैं कि आपका भाई
15: जरूर
14: मिल जाए।
15: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
14: हजुर पनि हो, कहाँ देखे हुनुभएको?
16: म त काठमाडौँबाट।
14: हजुरको?
16: मेरो भाइ।
14: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो?
16: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
14: र स्वामी तिमुरेमै?
16: होइन होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट,
14: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
16: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेछ, तै पनि यहाँ नाम छ कि भनेर
14: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
16: मेरो रमेश।
14: भाइको?
16: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
14: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ
16: चाहिँ?
14: तपाईँको चाहिँ को पर्नुभयो?
17: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा टेक मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
14: पाँचजना?
17: हजुर,
14: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
17: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको चिप लागेर गएको बोर्डर, तिस सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क बिन्यो।
14: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
17: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
14: अहिलेसम्म कहीँ कतै यसो
17: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन?
14: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
17: म काठमाडौँबाट आएको।
14: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको?
17: छोरा, छोरा भान्जा, भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अर्को कतै छैन। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
14: गनेर साथी भयो?
17: गनेर साथी नै भयो।
4: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु।
18: अहिले बेलुकीको 8 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: New Aralikku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aralikku Hotel and Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotel aralikku @gmail.com. Contact 011-620-326-960-982293. New Aralikku Hotel and Restaurant Private Limited, Chautara Shankar Sugani Nagar Palika 5, Sindhupalcho.
5: ओइले के पार ओइ मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
6: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्गण बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 9849913327।
11: भर्ना खुल्यो।
12: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
11: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
12: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
11: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
10: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: त दुई चार दिन नदेख्दा नि नेस्रो लाग्ने भइहालेछ।
1: बानी पार्नुपर्छ।
0: किन?
1: अब त भेट पनि कहिले हुँदैन, ठाउँ छोडेर जान लागेको।

0: time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्त गराउन चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभ रात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो रातिको समयमा हेलम्बा एफएम सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक जिल्लाको छेउ ताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साताको छ दिन आउने गर्दछ। रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि तपाईँहरूले सुन्दै आइराख्नु भएको छ। यो प्रोग्राम शनिबार बाहेक अन्य दिनहरूमा तपाईँहरूले यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म 1 घण्टासम्म हाम्रो यो प्रोग्राम प्रसारण हुने गर्दछ र यो प्रोग्राममा तपाईँहरूले आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथी संगी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यति बेला हेलम्बा एफएमलाई रेडियोको फ्रिक्वेन्सीको माध्यमलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका अन्य विभिन्न जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँहरूले सामाजिक सञ्जाल फेसबुक पेज अनि मोबाइलको गुगल क्रोमबाट एकैसाथ देश विदेशका जुनसुकै स्थानबाट पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँहरूले जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँहरू यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो रातिको समय एकदमै धेरैजना श्रोता साथीहरूले खाना खानु भइसक्यो होला, कतिपय साथीहरूको बनाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरूको अब बाँकी नै होला, कतिपय साथीहरू खाना खाएर मजाले आराम गर्दै हुनुहुन्छ होला र कतिपय श्रोताहरू कार्यक्रमको पर्खाइमा बसिराख्नु भयो होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको 1 घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही आग्रह र यही कामना गर्न चाहन्छु। यो प्रोग्राममा तपाईँहरूले यति बेला हामीलाई रेडियोको माध्यमबाट धेरै ठाउँहरूबाट धेरै बस्तीबाट सुन्दै हुनुहुन्छ भने धेरैजना श्रोता साथीहरूले देश विदेशकाबाट सामाजिक सञ्जालहरूबाट एकैसाथ प्रोग्राम सुनिराख्नु भएको छ। तपाईँहरूले जहाँबाट हाम्रो यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा तपाईँहरूको गाउँठाउँमा राम्रोसँग रेडियो नसुन्ने ठाउँहरूमा चाहिँ हेलम्बा एफएमको फेसबुक पेजबाट लाइभ अडियो लाइभ प्रसारण भइसकेको छ। उक्त लाइभ मार्फत तपाईँले आफ्नो नाइट विशेषहरू हामीलाई पठाउन सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ र यदि तपाईँहरूलाई यो प्रोग्राम मन परेको खण्डमा आफ्नो साथीहरूको माझमा प्रोग्रामलाई शेयर गर्न पनि नभुल्नुहोला र लाइक र कमेन्ट गर्न पनि नभुल्नुहोला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ र हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला र तपाईँ नयाँ हुनुहुन्छ भने आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला, त्यसमा इङ्लिसबाट हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने एउटा कालो लोगो, निलो खालको लोगो भेटाउन सक्नुहुनेछ। त्यसमा तपाईँले हामीलाई फलो गर्नुभयो भने हाम्रो लाइभ अनि प्रोग्रामहरूको हरेक समाचार, हरेक प्रोग्रामहरू लाइभहरू भइरहेको छ। उक्त प्रोग्राममा तपाईँले सहज रूपमा प्रोग्राम मजाले बसी बसी काम गर्दै सुन्न सक्नुहुनेछ अनि सँगै तपाईँको कल लागिएन भने, कल लाग्न गाह्रो भएको खण्डमा तपाईँले कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्टहरू जुनसुकै बेला हामीले अनेर गर्ने पनि गर्दै आइरहेका छौं। यो रातिको समय आज पनि हामी तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देशलाई समावेश गर्ने जमर्कका साथमा कार्यक्रम जोडिएको छ। यदि तपाईँहरू कार्यक्रममा रात्रिकालीन सन्देश राख्नका लागि चाहनुहुन्छ भने तपाईँहरूले फोन गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। 98 60 52 55 25 रात्रिकालीन सन्देश राख्नका लागि कल गर्नुहोला। तपाईँहरूले कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ उक्त ठाउँबाट पनि कार्यक्रममा जोड्दै गर्दै गर्नुहोला। कार्यक्रमको शुरूआतमा पनि हामी एकदमै मिठो गीत राखेर कार्यक्रमको ढोका उगार्न चाहन्छु। गीतपछि कार्यक्रममा आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुरसँग कुराकानी गर्न पाउँदा असाध्यै खुसी लागिरहेको छ। हजुरको सुनाउनुहोस्, हजुरलाई कस्तो छ?
1: हजुर, मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। र मेरो पनि खानपिन भएर नै कार्यक्रममा जोडेका छौं। अनि काठमाडौँतिरको खबर कस्तो छ, सुनाइदिनुहोस् न, के कामहरूतिर व्यस्तता हुनुहुन्छ आजभोलि?
0: काम त मेरो यो काठमाडौँतिर एक्सपोर्ट कम्पनी हो हाम्रो, चाहिँ नेपालबाट फुड आइटम चाहिँ हामी अस्ट्रेलिया पठाउँछौँ।
1: हजुर हजुर,
0: नेपाली खाद्यान्न त्यसलाई नै चाहिँ अनि हामी सप्लाई गर्ने गर्छौँ। त्यसैमा
1: हजुर हजुर, आफ्नो कामहरू निरन्तर रूपमा चलिरहेको नै छ।
0: हजुर हजुर, चलिरहेको छ। अब नेपालको अब कति विदेशबाट मात्रै सामान नेपालमा भित्राउनु होइन,
1: हजुर,
0: अब नेपाली पनि खाद्यान्न आइटमहरू चाहिँ बाहिर गयो भने देश निर्यातलाई बढाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो।
1: हजुर हजुर, एकदमै हो नि,
0: सरको काम चलाइरहेको
1: छ। ओके, ल ठिकै छ, एकदमै केयर गर्दै काम गर्नु होला, अगाडि बढाउनु होला। अनि मौसमको अवस्था के छ आजको?
0: मौसम त दिउँसो त पानी परिरहेको थियो, अनि अहिले चाहिँ छैन, अहिले एकदम शीतल छ, अहिले चाहिँ राम्रो आनन्दको मौसम छ, समग्रमा राम्रो छ मौसम पनि अहिले छ।
1: हजुर, जो समग्रमा दिउँसोको भन्दा यति बेलाको मौसमको अवस्था राम्रो नै छ।
0: हजुर हजुर, यो काठमाडौँको फेरि यो अब कहिले एकैछिन पानी पर्ने, एकैछिन घाम लाग्ने, त्यस्तो हुँदो रहेछ कि?
1: हजुर हजुर, पक्कै पनि।
0: हजुर, मलाई चाहिँ कस्तो लाग्छ भने त्यो इलाम जस्तै लाग्छ क्या, मेरो घर त झापा हो नि त।
1: हजुर एकदमै,
0: अनि इलामको साथीहरू सेयर गर्नुहुन्थ्यो क्या, त्यहाँ इलाममा पनि एकैछिन पानी पर्ने, घाम लाग्ने, अनि एकैछिन चिसो होइन, त्यो अलिक झिल्के खालको मौसम भन्छन् कि साथीहरू इलामलाई, अनि त्यस्तो त्यस्तै लाग्न थालेको छ मलाई यहाँ पनि।
1: हजुर एकदमै,
0: घाम लाग्ने, पानी पर्ने, त्यस्तो हुँदो रहेछ कि?
1: हजुर हजुर, हो नि, अब ठुलो भूगोल छ, कोही ठाउँमा पानी परिरहेछ भने कोही ठाउँमा बिचमा हुँदैन है।
0: हजुर, म त अब यहाँ जडीबुटीमा बस्छु होइन, अब तपाईँको जडीबुटीमा पानी पर्यो भने उता तपाईँको पानीसँग पानी परिरहेको हुँदैन फेरि कि?
1: हजुर हजुर, अब यता परिरहेछ भने उता उता परिरहेको हुँदैन, चोक चोकमा पर्ने खालको हुने भयो।
0: अब हाम्रो झापातिर पर्यो भने लगभग झापा जिल्लाभरि नै पानी पर्ने त्यस्तो हुन्छ होइन?
1: हजुर हजुर,
0: अनि यहाँ चाहिँ त्यस्तो हुँदैन, यहाँ चाहिँ एकदमै ठाउँ विशेष जस्तै हुने गर्दछ, यहाँ पर्यो भने अर्को उता कलम परिरहेको हुँदैन, यता बल्कुतिर परिरहेको हुन्छ, त्यस्तो पनि हुँदो रहेछ। अनि त्यो कारणले गर्दा यस साथीहरू सेयर गर्नुहुन्छ, अनि यो मौसम चाहिँ ठ्याक्कै यता पानी परिरहेको छ, यो हाम्रोतिर त परेकै छैन भन्नुहुन्छ कि?
1: हजुर हजुर, ल एकदमै खुसी लाग्यो, धेरै समय पछाडि कुराकानी गर्न पायौँ र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
0: धेरै लामो समय पछि कुराकानी गर्न पाउँदा धेरै खुसी लागिरहेछ, जो सम्झिरहनु भएको रहेछ, खुसी लाग्यो है।
1: हजुर हजुर,
0: अब रात्रिकालीन सम्झना सन्देश राख्नु पर्नेछ, सर्वप्रथम त हजुर प्लस हाम्रो हेलम्बु एफएम 89.6 मेगाहर्ज परिवारलाई नै शुभरात्रि शुभ सपनीको कामना गर्न चाहन्छु।
1: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि
0: स्वागत हजुर। अनि त्यसै गरी झापा मिसिनातिर हुन्छ जीवन साथी जलसाई राजवंशी, छोरा सङ्गीत सरगम दाई हुन्छ विजय कुमार राजवंशी, अनि दिदी कमला मुखिया, दिदी हुन्छ सिर्जना मुखिया, अनि साथी काली कमला वाली लिम्बू लगायत अहिले जति पनि साथीहरूले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनेर बस्नु भएको छ, सम्पूर्ण साथीहरूलाई शुभरात्रि शुभ सपनाको कामना गर्दै
1: हामीलाई फोन गर्नुभएको थियो यति बेला काठमाडौँबाट, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि नै भन्दै बाहिरिनु भएको छ र धेरै धन्यवाद छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, यति बेला कोही साथी हामी माझमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: नमस्ते राई, गुड इभिनिङ।
1: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ?
2: सरिना गुरुङ बोल्दैछु, मोरङ कालेपुत्रीबाट।
1: हजुर सरिना गुरुङ भन्नुभयो?
2: हजुर।
1: सरिनाजी, अनि खाना लिनु भयो कि छैन नि तपाईँले?
2: हजुर, मेरो खाना एकदम मजाले भइसकेर पनि आराम गरिरहेको अवस्था रे।
1: हजुर आराम गर्दै हुनुहुन्छ?
2: हजुर, तपाईँको खाना भयो कि छैन?
1: हजुर हजुर, एकदमै मेरो खाना भएर नै कार्यक्रममा जोडेका छौँ, अनि आरामै हुनुहुन्छ नि है?
2: हजुर एकदमै सन्चै छु है, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ?
1: हजुर हजुर एकदम, हामी सबैजना सिङ्गो टिम नै सबैजना आराम सन्चै कुशल नै छौँ भन्नुपर्छ। अनि मोरङतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस्।

0: नै नौलो खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ। दिउँसो चाहिँ एकदम हावा पानी आएको थियो अनि अहिले चाहिँ पानी परेको छैन, एकदम शीतल शीतलै छ है।
1: हजुर, जो शीतल शीतल मौसम छ है।
0: हजुर
1: अनि आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ तपाईँको गाउँ ठाउँमा, के कामहरूमा दिनहरू बिताउँदै हुनुहुन्छ?
0: अहिले त त्यस्तो कामहरू त खासै केही पनि छैन, त्यतिको म चाहिँ घरमै बसेर घरै कामहरू गर्दै गर्दै दिनहरू बितिरहेछ, घरकै काम गरेर भन्नुपर्छ है। अब बारीतिरको कामहरू त केही पनि छैन हौ अहिले त।
1: हजुर, भनेपछि बसी बसाईमा नै आज भोलि दिनहरू चलिरहेको छ है।
0: हजुर
1: ओके, ल ठिकै छ, एकदमै खुसी लाग्यो आज कार्यक्रममा जोड्न सफल हुनु भएको छ र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
0: हुन्छ, फर्स्ट अफ अल विश गर्दा नि हजुरलाई गुड नाइट शुभरात्री भन्न चाहन्छु।
1: हजुर धन्यवाद।
0: अनि प्यारी साथी हुन्छ क्यालेन्डरमा राई, पूर्वी ल्याएका चाहिँ भूमिका राई तामाङ, राज गले मगर, ढकाल धर्मराज, सुरज राई हुन्छ, अनि हाम्रो सूर्य लामा हुनुहुन्छ, अनि हाम्रो राजी राई काइला, अनि शुक्रराज रसाईजी, अनि कुमार प्रजा, हर्पल रोशनी, शमशेर लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभरात्री भन्दै हजुर बाई बाई।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सरिना गुरुङ हुनुहुन्थ्यो, यति बेला हामीलाई मोरङबाट कार्यक्रममा कल गर्नु भएको थियो र सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ, धेरै टाढाबाट हामीलाई सम्झिनु भएको थियो है। अब यो रातिको समय छ, यति बेला हामीलाई धेरैभन्दा धेरै टाढाबाट श्रोता महानुभावहरूले कल गरिराख्नु भएको हुन्छ, मेसेज गरिराख्नु भएको हुन्छ, कमेन्टहरू गरिराख्नु भएको छ। यो सबै तपाईँ हाम्रो एउटा सम्बन्ध यो मायाको लागि हामी एकदमै आभार व्यक्त गर्दछौं। यो सामाजिक सञ्जालले यति बेला हामीलाई देशैभरि जोडिनका लागि एउटा माध्यम बनेको छ, जो धेरै टाढा टाढाको श्रोतासँग हामी संवाद गर्नका लागि, कुराकानी गर्नका लागि एउटा माध्यम बनेको छ। पक्कै पनि यो माया सदैव रहिरहने नै छ। र यसो भन्दै गर्दाखेरि कोही साथी हुनुहुन्छ, हजुर नमस्ते। हजुर नमस्ते, हजुर रञ्जनाजी बोल्दै हुनुहुन्छ। हजुर अनि रञ्जनाजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ?
2: यति बेलाको समयमा प्रोग्राम सुन्दै अनलाइनबाट गरेको हुनुपर्छ है।
1: हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि खाना लिनु भयो कि छैन तपाईँले?
2: मेरो त भइसक्यो भन्नुपर्छ नि, हाम्रो खाना
1: खानु भयो कि? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि के छ खबर तपाईँ हुने ठाउँतिरको नयाँ नौलो सुनाइदिनुहोस्।
2: काठमाडौँतिरको नयाँ नौलो खबर त कहिले पानी पर्छ कहिले घाम लाग्छ, त्यस्तै त्यस्तै त भन्नुपर्छ मौसम।
1: हजुर हजुर, जो अब मौसममा पानी पर्ने खुल्ला हुने त्यस्तै नै छ है।
2: हजुर हजुर पक्कै पनि भन्नुपर्छ है दादा।
1: ओके ल, अनि आज भोलि दिनहरू कस्तो हुँदैछ तपाईँको?
2: आज भोलि त्यस्तै घर धेरै काम गर्ने बस्ने सुन्ने त्यस्तै त भनौँ न है।
1: ओके ल, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल जजको लागि शुभरात्री भन्न चाहन्छु।
1: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
2: थ्याङ्क यू। अनि टेक्निकलमा सर्जने राकेश तामाङको लागि पनि शुभरात्री भन्न चाहन्छु, अनि वर्तन मान्नको लागि, अनि यहाँ सुन्दा हुनुहुन्छ।

0: लागि, सरिता थामेको लागि, अनि
1: साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो रञ्जना थामी हुनुहुन्थ्यो, यता विश्व यता हामीलाई कल गर्नु भएको थियो काठमाडौँबाट है। सो उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो,
2: नमस्ते।
1: हजुर नमस्ते। दर्शन सरस्वतीजी बोल्दै हुनुहुन्छ? हजुर। अनि सरस्वतीजी के छ खबर तपाईँको, सुनाइदिनुहोस् न।
2: मेरो त एकदम सबै ठिकठाक राम्रै छ भन्नुपर्छ। अनि हजुरहरूको के छ?
1: हजुर, अब तपाईँहरूको ठिक ठाक भएपछि अब हाम्रो पनि पक्कै पनि त अब ठिकै हुनु पर्ला भन्ने हामीलाई लाग्छ र ठिकै पनि छ है। हजुर, अनि खाना लिनुभयो कि छैन?
2: मेरो खाना भएर पनि प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ। अनि हजुरले लिनुभयो कि
1: नै? हजुर, एकदमै मेरो पनि खाना भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो?
2: यो समयमा प्रोग्राम सुन्दै मोबाइल चलाउँदै, अब त्यही रसुवाको जति मोबाइल चलायो नि त्यही रसुवाको मात्रै आउने हो होइन?
1: हजुर हजुर, एकदमै।
2: अनि त्यही भिडियोहरू अलिअलि त्यस्तै भन्नुपर्छ है त?
1: हजुर हजुर, पक्कै पनि। एकदम एकदमै, अब यो समयमा जताततै यो लहर छ, पक्कै पनि अब यसले धेरै नै ठुलो क्षति गरेको छ। सो कारणले गर्दाखेरि पनि प्रत्येक मोबाइलको हात हातमा यही कुराको झझलको दिनै चाहिँ दिनानुदिन आइराख्ने नै गर्छ। हजुर, अनि सुनाउनुहोस् आजको दिन कस्तो भयो, दिनहरू के कस्तो हुँदैछ?
2: आजको दिन भन्नुपर्छ स्कुल दिँदा छ, स्कुलसम्म पनि अब बाख्रा चराउने त्यस्तै भन्नुपर्छ है त। खासै त्यस्तो त केही पनि छैन भन्नु पर्यो है त।
1: हजुर, कामहरू जे होस् चलिरहेको नै छ दिनै तरिकाले।
2: हजुर हजुर, एकदमै पढ्ने गर्छ। अनि हजुरहरू के छ खबर सुनाउनुहोस्?
1: हजुर,
2: कतिको रमाइलो भयो इर्कुमा भनेर के?
1: हजुर, अब हाम्रो खबर त एकदमै ठिकै छ। हजुर, इर्कुको यात्रा एकदमै रमाइलो नै भयो हेर्नुहोस् है। अब यसपालि पहिलाको भन्दा राम्रो नै भयो, अनि जस रमाइलो नै भयो
2: भन्ने रे।
1: हजुर,
2: ए मैले पनि देखेको थिएँ भन्नु रे।
1: ए होइन, तपाईँ त आउनु भएकै थिएन होला नि?
2: होइन, मोबाइलबाट देखेको थिएँ नि त आउनु तपाईँ।
1: हजुर हजुर, पक्कै पनि जस दृश्य भए पनि देख्नु भयो।
2: हजुर हजुर,
1: ल त्यही त नि, एकदमै रमाइलो नै भयो। अब जे होस् रमाइलो त गर्नै परिहाल्यो नि, तपाईँ हामी भए पछाडि त जहाँ भए तापनि। ओके, ल कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: हजुरको लागि शुभरात्रि, मिठो निन्द्रा कामना गर्न चाहन्छु। टेक्निकल मित्रको लागि पनि शुभरात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। उता इर्कुमरन भएको मम्मी बुबाको लागि पनि शुभरात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। यससँगै सुनेर बसेको छोरोको लागि पनि शुभरात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। अनि मेरो हस्बेन्डको लागि पनि रात्रि भन्न चाहन्छु। अनि जो जसले मलाई सरस्वती भनेर चिन्ने नचिन्ने, माया गर्ने घिना गर्ने, सम्पूर्णको लागि भन्दा अगाडि कल गर्ने पछाडि कल गर्ने साथीहरू सम्पूर्णको लागि, अनि बल्सुमा रन भएको मखमली दिदीको लागि चाहिँ एकदम धेरै मिस गरिरहेको भन्न चाहन्छु। अनि जो जसले लम्बु एफएम सुनेर माया गर्नुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दा छुट्टिन्छु। सुरु भाइ।
1: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ र धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ। हजुर नमस्कार।
3: हजुर

हजुर नमस्ते नमस्ते नमस्कार. मेरो मन त तिमीमै तिम्रो कथा छ है. हजुर अब तपाईँको मन त्यतै भएपछि उहाँको मन पनि त्यतै नै होला नि त. हजुर हजुर एकदमै ल. यो रातिको समयमा मिठो गीत गुनगुनाउँदै आउनु भएको छ. अनि मायाजी खाना खानु भएको छैन तपाईँले? हजुर हजुर पक्कै पनि है. हजुर अनि के छ खबर? धेरै समय पछाडि सम्झिनु भएको छ. नयाँ नौलो खबरहरू के छ? हजुर खबरहरू हाम्रो पनि एकदमै ठिकै छ, राम्रो नै छ भन्नुपर्छ. अनि आजभोलि काठमाडौँतिर हुनुहुन्छ कि गाउँतिर हुनुहुन्छ नि? काठमाडौँतिरै हुनुहुन्छ है. ओके ल. अनि तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के कस्तो छ? हजुर जे होस् ठिकै छ है. ओके ल हुन्छ. कार्यक्रममा जोडिनु भएको छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ. हजुर धन्यवाद तपाईँले पनि शुभरात्रि. ओके साथी हुनुहुन्थ्यो माया लामा हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट. सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ. धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्दछु. र यति बेला कमेन्ट प्राप्त भएको छ, केही साथीको कमेन्टहरू पनि म लिन चाहन्छु. हेलो नमस्ते हजुर, म राज केडी नेपाल हिन्द रेडियो स्रोत सङ्घबाट भन्नुभएको छ. राजजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि. गुड इभिनिङ हजुर, मिस यु टु अल, हेभ अ स्वीट ड्रीम भन्नुभएको छ. मिना चामलिङ हुनुहुन्छ, मिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु. अनि गुड इभिनिङ नमस्ते दादा, सन्चै हुनुहुन्छ हजुर. मेरो प्यारो मान्छे दिपाली शर्मिलालाई गीत विल्सन अनि लभ यु भन्न चाहन्छु. अनि त्यसै गरी मामु अञ्जनी यात्री प्यारी साम्पाङ विनोद साम्पाङ बुबाको लागि, मनिषा बान्तवा अनि अरू मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि, माया गर्ने घृणा गर्ने सबै सबैको लागि माया छ भन्दै छुट्टिन्छु. बाई बाई गुड नाइट भन्नुभएको छ. कल्पना साम्पाङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. र सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ. तपाईँले पनि धेरै धेरै धन्यवाद. अनि म गर्ने कान्छी हुनुहुन्छ, शुभरात्रि गर्दछु. अनि नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु तेह्र थमबाट, सोना कन्दुङ भन्नुभएको छ. नाइडु

लक्ष्मी चौधरी, रूप चौधरी, मनसुन तामाङ, भरत देवाल लगायत एलिसा भेटवल अनि त्यसै गरी एलिसा फुची, राधिका कार्की, मीना घिसिङ, लेखक बान्तुवा, रतन शमशेर, युक्त प्रसाद श्रेष्ठ, दियालिम्बु लगायत सबैजनालाई शुभरात्रि भन्नुभएको छ। सोनाजीलाई पनि धन्यवाद छ। अनि माया लामा हुनुहुन्छ, उहाँले भर्खरै कल गर्नुभएको थियो र सबैजना साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ कल अनि कमेन्टको लागि पनि। अनि राजेश कुलुङ हुनुहुन्छ, गुड नाइट अल भन्नुभएको छ। राजेशजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि हेलो, गुड इभिनिङ, नमस्ते, म झापाले हिरुराज कालीकोटे वीरतमौड झापा जोस्ना युईबाट भन्नुभएको छ। राज कालीकोटेजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि हेलो, हाई दर्शन, नमस्ते, के छ खबर, म मोरङको कानीपोखरीबाट सरिना गुरुङ, मिस यु भन्नुभएको छ। सो कमेन्ट पनि गर्नुभयो, धेरै धेरै धन्यवाद छ। हामी कलमा पनि कुराकानी गर्ने एउटा जमर्क मिल्यो, तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो सरिनाजीलाई। अनि हेलो सरदर्श, नमस्कार, म पनि धनकोटाबाट प्रोग्राम सुन्दैछु, सम्पूर्ण साथीहरूमा मिठो सम्झना अनि गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद गर्न चाहन्छु मुना लिम्बुजीलाई पनि। र अहिलेको लागि भने हामी तपाईँहरूको माझमा गीत राख्ने बेला भइसकेको छ। छोटो मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि कार्यक्रममा जोडिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा राखिसकेका छौं। त्यसको गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ नम्बर एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई विभिन्न देश विदेशबाट धेरैजना श्रोता महानुभावहरूले यति बेला रेडियो सुन्दै हुनुहुन्छ र यो प्रोग्राम यति बेला हामीले चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो। यो प्रोग्रामलाई हामीले विश्वभरिबाट धेरैजना आफन्त इष्टमित्र साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ र यो प्रोग्राममा हामी तपाईँहरूको फोन कल लिने रात्रिकालीन सन्देश लिँदै आइरहेका छौं। त्यसको लागि तपाईँहरूको लागि हामीले नम्बरहरू खुल्ला गरिएको छ 9860552525 तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ भने फेसबुक पेजबाट पनि आफ्ना कमेन्टहरू राख्न पाउनुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार। हेलो नमस्ते।
1: हेलो दादा नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काभ्रेबाट त्रिसना माझी।
0: हजुर, काभ्रेबाट त्रिसना माझी भन्नुभयो।
1: हजुर
0: हजुर। त्रिसनाजी, खाना खानु भयो कि छैन तपाईँले?
1: मेरो खाना भर्खरै भयो दादा हजुरको भयो कि नै?
0: हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ? हजुर हजुर, ल एकदमै केयर गर्नुहोला, राम्रोसँग केयर गर्दै औषधिहरू पनि लिने गर्नुहोला, आराम गर्नुहोला है त। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: मित्रको लागि मिठो निन्दाको कामना भन्न चाहे, अनि मेरो घर फ्यामिलीको लागि पनि शिवरात्रि मिठो निन्दाको कामना भन्न चाहे, अनि साथीहरू सम्झिनु पर्दा माया घिसिङको लागि, सञ्जना घिसिङको लागि, सन्जिता तामाङको लागि, सरिता खामीको लागि, निर्जला वाइवाको लागि, गरिमा श्रेष्ठ नक्कलीको लागि, अनि साथीहरू त सबै हुनुहुन्छ, सुपिता श्रेष्ठको लागि, सम्पूर्णको लागि भन्दै सक्छु।
0: ओके, साथी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हामीलाई कार्यक्रममा जोडिनु भएकोमा है। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 कल गर्दै कार्यक्रममा जोडिनुहोला र कमेन्ट गर्नुभएको छ। शिवारो हजुर नमस्ते, म यता सङ्खुवा सुभा धर्मादेवी दुईबाट अर्जुन यखा नाइडु सिएसमा साथीहरूमा हुनुहुन्छ मिडिया प्रेमी राय अनिसा रोशी छेत्री अनि जिता मल्ल ठकुरी अनि एलिसा बान्तुवा राई अनि आदरिन जिमीको लागि अनि त्यसै गरी ललित जिमी सबैजनालाई भन्नुभएको छ। अर्जुनजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, नमस्कार फ्याफुल्ला, म भोजपुरी जेनजी घर भोजपुर घर हाल चाहिँ सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। र त्यसै गरी सन्देश राख्नु पर्दा हजुरको लागि अनि भोजपुरमा रहनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री यखा आकाश राई सुरज राई अनि राज विराही काइला एक्सन विराज वरुण चञ्चली राई युनिसा तामाङ हिमा राई अनि सपना तामाङ मोक्तान भाउजू कल्पना तामाङ भूमिका राई सानो कमला फुची यामकला कुलुङ सरस्वता पोखरेल राइनी राजकला अनि रञ्जना बाहिङ राई अनि सबैजनाको लागि गुड नाइट भन्दै छुट्टिन्छु। ओके बाई बाई भन्नुभएको छ। रोमन मोक्तान तामाङ हुनुहुन्छ यति बेला परदेशबाट, उहाँले यति मिठो कमेन्ट राखिदिनु भयो, धेरै धेरै धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो सपनीको कामना। र यति बेला अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, नमस्कार लासु फ्याफुल्ला, खाना खानु भयो कि छैन, हजुरको के छ खबर भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, मेरो खाना भइसकेको छ, पक्कै पनि तपाईँको पनि भयो होला भन्ने मैले एकदमै आशा र अपेक्षा गरेको छु। र नाइट विशेष राख्नु पर्दाखेरि हजुरको लागि गुड नाइट भन्छु, अनि सुनखानीमा हुनुभएका मेरो घर परिवारको लागि सबैजनाले गुड नाइट भन्दै छुटिन्छु। दाई बाई बाई भन्नुभएको छ। रेजिना मुक्तान तामाङ हुनुहुन्छ काठमाडौँबाट, सो यति मिठो कमेन्टको लागि तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि गुड नाइट स्विट ड्रिम्स टु अल माई फ्रेन्ड फ्रम द कतार भन्नुभएको छ। मिलन मुटो हुनुहुन्छ, मिलनजीलाई पनि धेरै धेरै धन्यवाद छ। परदेशमा हुनुहुन्छ र पनि परदेशी भूमिबाट नेपालको यो रेडियोलाई अत्यन्तै मायाको साथमा यो मिठो कमेन्ट राखिदिनु भयो, तपाईँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री गर्दछु। अनि जनक रजली मगर हुनुहुन्छ, शुभरात्री है सबैजनालाई भन्नुभएको छ। जनकजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु अनि साथमा शुभरात्रीको कामना गर्दछु है। अनि लेख्नु भएको छ, हेलो दादाला, सुफिया फुल्ला सन्चै हुनुहुन्छ, खाना खानुभयो त भन्नुभएको छ। मेरो खाना एकदम भइसक्यो, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला, म एकदम सन्चै आरामै छु। र म काभ्रे भा बनेपाबाट सुन्दैछु नाइट विशेष भन्नुपर्दा फर्स्टमा तपाईँको लागि गुड नाइट अनि मेरो मिठो निन्द्रको कामना अनि राघव सरको लागि अनि मेरो घर फ्यामिलीको लागि अनि मेरो साथीहरूको लागि अनि मलाई रितिका तामाङ भनेर चिन्नुहुने नचिन्नुहुने सबैजनाको लागि मिठो सम्झना धेरै माया भन्दै छुटिन्छु दादा भाइ भाइ भन्नुभएको छ। रितिका तामाङ हुनुहुन्छ यति बेला, यो मिठो कमेन्टको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्री गर्दछु। अनि मिस्यु सबै सबैजनाको लागि भन्नुभएको छ। सारिका छेत्री हुनुहुन्छ, तपाईँले पनि धेरै धेरै धन्यवाद छ सारिकाजी, शुभरात्री व्यक्त गर्दछु तपाईँले पनि। र यसै गरी कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: हेलो नमस्कार दादा, म दर्शन।
0: हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रे नगरकोटबाट विनोद लामा है। हजुर विनोदजी, खाना लिनुभएको छैन तपाईँले? हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाउनुहोस् के छ खबर काभ्रे नगरकोटतिरको नयाँ नौलो?
2: खबर भन्नुपर्दा ठिकै छ दादा, भन्नुपर्यो
0: हजुर सबै ठिक ठिकै छ है।
2: हजुर दादा पक्कै पनि।
0: हजुर अनि आज भोलि विशेष गरी नगरकोटतिर के कामहरू चलिरहेको छ?
2: हजुर दादा
0: नगरकोटतिर के कामहरू चल्दैछ आज भोलि?
2: काम घरआसी कामहरू दादा अलिअलि।
0: हजुर घरआसी कामहरू चलिरहेको छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद। ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँलाई पनि शुभरात्रि गर्न चाहन्छु है। र यसै गरी आउन सक्नुहुनेछ, कमेन्टतर्फ नै लागौं, कमेन्ट हामीलाई प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ है। लसुफिया फुल्ला नमस्ते, म सूर्य तामाङ फ्रम मोराङ कानी पोखरी हाल साउदी अरबियाबाट, सिम्पल सरिना अनि आशा लिम्बू, मिडिया प्रेमी अनिसा राई अनि सरोज लिम्बू शुभको लागि भन्दै जुटिन्छु भन्नुभएको छ। सूर्य लामा हुनुहुन्छ यति बेला परदेशी भूमिबाट, सो मिठो कमेन्टको लागि तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अर्को साथीको कमेन्ट छ, शुभरात्री सबैजनालाई मिठो माया भन्नुभएको छ। एलिसा तुमसिंह मगर हुनुहुन्छ, एलिसाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। र गुड नाइट टु मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ सिम्रिका थापा हुनुहुन्छ, सिम्रिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। र जति पनि साथीहरूले हामीलाई कमेन्ट गरिराख्नु भएको छ, यो लाइभ हेर्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूको यो माया अनि यो साथ सपोर्ट हामी माझमा सदैव रहिरहने नै छौं। र लेख्नु भएको छ गुड नाइट सबैजना साथीहरूको लागि है भन्नुभएको छ। सिर्जना मुखिया हुनुहुन्छ, सिर्जनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो रात्रिकाली नमस्ते हजुर, म सुरोज तुम्छ राई भोजपुर घर भैहाल मलेसियाबाट भन्नुभएको छ। शुभरात्रिकालीन सन्देश राख्नुपर्दा तीर्थ राई, योगेन एमेहाङ लिम्बू, रमण मुक्तान तामाङ, अनु शेर्पा, राईनीराज कला, अस्मिनी सोताङ, सानुमाया शेर्पा, शब्द लिम्बू, पुक्ची शेर्पा, प्रतिमा स्पर्शी, कमला वानेम लिम्बू, सरस्वता पोखरेल, ईश्वरी नेवाङ राई अनि सुनी भोजिल, अनिता नखोको लागि पुष्पा अञ्जली राई, लाग्पधुमा अनि विपिन रूमदाली राई अनि मन्त्री याखा बस्नेत, लिम्बू विजयको लागि राज विराही काइला, कृष्ण तामाङ, आकाश राई, नाना भूमिका राई, सुनिता कुलुङ अनि त्यसै गरी सोनेम शेर्पा, सपना तामाङ मुक्तान अनि मिस सुस्मिता लिम्बुखिम यखा, अनमोल छेत्री लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्दै छुट्टिन्छु। बाई बाई भन्नुभएको छ। सुरज राईजीलाई पनि धेरै धेरै धन्यवाद छ। परदेशी भूमि मलेसियाबाट हामीलाई त्यही बेला यो मिठो कमेन्ट गरिदिनु भयो, शुभरात्रि व्यक्त गर्दछु। अनि गुड नाइट सबैलाई भन्नुभएको छ। सावित्री संघर्ष सम्रा ताबे बुङ हुनुहुन्छ है, सो धन्यवाद छ तपाईँलाई पनि, शुभरात्रि गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो दाइ, गुड इभिनिङ, म पनि प्रोग्राम सुन्दैछु। रात्रिकालीन सन्देश राख्नुपर्दा फर्स्टमा हजुरको लागि गुड नाइट भन्न चाहन्छु। अनि सृजना, साजना, साजन, सुनिल, विश्व बी अनि त्यसै गरी विकास, बुनो, सञ्जिता, दीपिका, निशा लगायत सुनखानीवासी सबैको लागि गुड नाइट भन्नुभएको छ। मीन बहादुर लामा हुनुहुन्छ, मीन बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड नाइट सबैजनाको लागि, शुभरात्रि भन्नुभएको छ। एलिसा लिम्बो हुनुहुन्छ, एलिसाजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु है। अनि मिस यु भन्नुभएको छ। आयुष छेत्री हुनुहुन्छ, आयुषजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अर्को साथीको कमेन्ट रहेको छ, हेलो दादा नमस्ते, म पनि सुन्दैछु काभ्रे कोशी पारीबाट, गुड नाइट भन्नुपर्दा फर्स्टमा हजुरको लागि गुड नाइट भन्छु अनि सम्पूर्णको लागि शुभरात्रि। साथी बेस्टी मेनुकाको लागि पनि गुड नाइट भन्न चाहन्छु अनि मलाई माया गर्ने मान्छेको लागि गुड नाइट भन्दै छुटिन चाहन्छु। ओके बाई बाई भन्नुभएको छ। पहरी दीपिका हुनुहुन्छ, सो दीपिकाजीलाई पनि धन्यवाद गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो हजुर नमस्ते, के छ खबर, खाना खानु भयो त भन्नुभएको छ। मेरो खाना एकदमै भइसक्यो र खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरेको छु। र म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रश्मि तामाङ भन्नुभएको छ। रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि गुड नाइट भन्न चाहन्छु, राघवजीको लागि अनि गुड नाइट भन्न चाहन्छु अनि सुन्दै हुनुहुन्छ होला प्यारी बहिनी सोनिया तामाङको लागि पनि गुड नाइट भन्दै छुटिन चाहन्छु। कि भाइ भाइ भन्नुभएको छ काठमाडौँबाट। रश्मि तामाङजीले हामीलाई मिठो कमेन्ट गर्नुभयो, तपाईँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। अरे गुड नाइट, शुभरात्रि सबैजनालाई, फ्रम बुचुवल भन्नुभएको छ। सरु छेत्री हुनुहुन्छ, सरुजीलाई पनि धेरै धेरै धन्यवाद गर्दछु। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, म पनि प्रोग्राम सुन्दैछु कपनबाट, सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। यो मिठो कमेन्ट गरिदिनु भएकोमा मनोज विश्वकर्माजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्दछु। र कमेन्ट प्राप्त भएको छ, मेसेज गर्नुभएको छ। अर्को साथीको मेसेजलाई पनि म लिन चाहन्छु है। उहाँले लेख्नु भएको छ, हेलो दादा नमस्ते, म चाहिँ दुर्गा है त भन्नुभएको छ, यता कोशी खोपासीबाट भन्नुभएको छ। सबैजनाको लागि गुड नाइट भन्दै छुटिन्छु गर्नुभएको छ। यति मिठो कमेन्टको लागि यति बेला हामीलाई काभ्रेबाट यो मिठो कमेन्ट गरिदिनु भयो, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो साथी हुनुहुन्छ दुर्गाजीलाई पनि शुभरात्रि गर्दछु है। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई अत्यन्तै मायाका साथमा मिठा मिठा कमेन्टहरू राखिदिनु भयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कल गर्नुभयो, कल लागेन, कल उठेन भनेर पनि उदास नहुनुहोला। भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल उठ्ने छ है। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यतिन्जेलसम्म तपाईँहरूले यो रातिको समयमा हामीलाई प्रोग्राम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु। र यो समयमा फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्ण महानुभावहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु हामी है। र यतिन्जेलसम्म प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। अनि प्रोग्राममा हामीलाई सुन्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद। अनि प्रोग्राम सँगसँगै यो रातिको समयमा एक घण्टा हामीसँगै प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्ब एफएम र रेडियो जगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 15 गते सोमबार, भाद्र कृष्ण पक्ष तृतीय तिथि, इस्वी सन् 2026 अगस्त 31 तारीख, नेपाल सम्बत 1146। आज राष्ट्रिय पुस्तकालय दिवस पनि आज बिहान सूर्योदय 5:42 भएको हुँदैछ भने सूर्यास्त भने साँझ 6:24 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा परिहालसम्म 788 जनाको मृत्यु, 9,000 भन्दा धेरैको उद्धार, 2,500 भन्दा धेरै सम्पर्कविहीन। बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार तीव्र पारिएको प्रधानमन्त्री शाहको भनाई। नेपाली कांग्रेसले रसुवागढ़ी बाढ़ीको सहयोगका लागि प्रधानमन्त्री कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने। त्रिशुली 3A को सुरुङको मुख भेटियो, सुरुङ मार्गमा उद्धारको काम शुरू। रसुवा र नुवाकोटको अधिकांश टेलिकम टावर सञ्चालनमा आयो। रसुवा बाढ़ी पीड़ितका लागि चीन सरकारले प्रधानमन्त्री राहत कोषमा 30 करोड़ रूपियाँ नगद सहयोग गर्ने। र नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मध्य प्रदेश खेल्ने। साझा खबरको शुरूमा स्थानीय खबर। होटेकोशी बाढ़ीका कारण रसुवाको आमा छोदिङ्ब गाउँपालिका यतिखेर पूर्ण नाकाबन्दीमा परेको छ। बाढ़ीका कारण आमा छोदिङ्ब गाउँपालिका जाने सबै सड़क सम्पर्क टुटेकारी बिना सरकारी बाढ़ी विनाशकारी बाढ़ी आएको दिनदेखि नै दैनिक उपभोग्य

ढुवानी गर्न ठप्प भनेको गाउँपालिकाको कार्यालयले जनाएको छ। आमा छोदिङमो रसुवाको सदरमुकाम धुन्छेदेखि करिब 22 किलोमिटर टाढा रहेको छ। आमा छोदिङमो गाउँपालिकामा अब दुई दिन जति पुग्ने खानेकुरा मात्रै बाँकी रहेको र त्यसपछि खाद्यान्न आपूर्ति नभई भोकै बस्नुपर्ने अवस्था आउन सकिने गाउँपालिकाको कार्यालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको भन्दै नकली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेसापको गोकुल गंग गाउँपालिका वडा नम्बर 2 बस्ने ठोसी बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरिएको भनी च्याट जीपीटीको प्रयोग गरी नकली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा राखिएको थियो। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभएको छ। भट्टेकोशीको विनाशकारी बाढ़ीले ध्वस्त बनेको रसुवाको विद्युत संरचनालाई पुरानै लयमा फर्काउनका लागि तीव्र गतिमा यति बेला काम भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मरम्मत र पुनर्स्थापनासँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति यथाशीघ्र सुचारू गर्ने गरी आवश्यक पहल र व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। सम्बन्धित निकायका बीचमा समन्वयमा रसुवामा विद्युत सेवा पुनर्स्थापनाका लागि आवश्यक पहल र व्यवस्थापनलाई समानान्तर रूपमा अगाडि बढ़ाउँदै प्रभावित नागरिकहरूलाई विद्युत तथा आवश्यक सेवा यथाशीघ्र उपलब्ध गराउने प्रयास जारी गरिएका छन्। साझा खबरमा राष्ट्रिय खबर। भट्टेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण मृत्यु हुनेको संख्या 788 जना पुगेको छ। यो हालसम्म 2,742 जनाको पनि उद्धार गरिसकेको छ। प्रहरीको अनुसार बाढ़ीले बगाएर विभिन्न तटीय क्षेत्रका पुरियामा 788 जनाको मृत्यु भएको छ, जसमध्ये सबैभन्दा बढ़ी चितवनमा 264, नवलपरासी पूर्वमा 194 र नवलपरासी पश्चिममा 120 जनाको शव भेटिएको छ र गोर्खामा 58, नुवाकोटमा 52, धादिङमा 50, तनहुमा 37 र रसुवामा 13 जनाको शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। प्रभावित क्षेत्रबाट हालसम्म 2,742 जनाको घाइतेको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट 2,020 जना, रसुवामा 719 जना र धादिङमा 3 जना रहेका छन्। उद्धार गरिएका मध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत र उपचारपछि डिस्चार्ज हुने घाइतेको संख्या 160 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो 3 बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार उद्धार कार्यका लागि 7,894 जना प्रहरी परिचालन गरिएको छ। बाढ़ीपछि 25 जना प्रहरी अझै पनि सम्पर्कविहीन रहेका छन् र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार विपदपछि अझै पनि झण्डै 2,500 जना सम्पर्कविहीन भएको छ। प्राधिकरणको अनुसार हालसम्म 8,730 जनाको उद्धार गरिएको छ। उद्धार र खोजी कार्यलाई पनि तीव्र बनाएको छ। विपदका कारण विभिन्न क्षेत्रमा पनि ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत उद्धार तथा पुनर्स्थापनको काम भने जारी नै रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भट्टेकोशी नदीमा आएको बाढ़ीका कारण हराइरहेका नागरिकहरूको खोजी र उद्धार कार्यलाई तीव्र पारिएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बीचमा पनि प्रभावित क्षेत्रबाट केही बेर अघिसम्म 9,435 जना मानिसहरूलाई हवाई र स्थल मार्ग हुँदै उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। राहत तथा उद्धार कार्यका लागि आइतबार मात्रै 72 सहित 394 उडान भरेको र प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 20,618 जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। प्रभावित ठाउँका विद्युत आयोजनाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत केही सम्म 279 जनाको उद्धार गरिएको पनि प्रधानमन्त्रीले बताएको छ र रसुवाको माथिल्लो त्रिशुली 1 आसपासबाट 2 दिनसम्म 250 जनाको उद्धार गरेको उल्लेख गर्दै चिनिया कोरियन विशेषज्ञ टोलीले नेपाली